0: गिरफ्तार गरिएको समेत जानकारी दिनुभएको छ। त्यस्तै परराष्ट्र मन्त्री सुशील खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोन वार्ता, दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको समेत जानकारी दिनुभयो। परराष्ट्र मन्त्री सुशील खनालद्वारा पत्रकार सम्मेलन गरी बाढ़ीग्रस्त क्षेत्रमा भइरहेको खोज उद्धार तथा राहत कार्यबारे पनि जानकारी गराइयो भने दाता सम्मेलनका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा गृह कार्य समेत भइरहेको छ। भारत र चीनबाट आएका विशेष उद्धार टोली बाढ़ी प्रभावित क्षेत्रमा परिचालित भएका छन् भने उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरिएको समेत प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। त्यस्तै राज्यका तीनवटै सुरक्षा निकायका 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेको शनिबार शाहले जानकारी गराउनु भएको थियो। उद्धार तथा पुनर्स्थापना नतिजा नआएसम्म जारी शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
1: हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यकै भरमा बस्ने, हिमालय टाइम्सले यो खबर छापेको छ। संसारका सबैभन्दा अग्ला हिउँले ढाकिएका टाकुराहरू मुनि जीवन बिताउनु सदियौंदेखि जोखिमपूर्ण नै छ, तर नेपाल र चीनको सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढ़ीले हिमालमुनि र नदी तटीय क्षेत्रमा बस्ने करोड़ौं मानिसहरूको भविष्यलाई झन धेरै अनिश्चित बनाइदिएको छ। नेपाल अग्ला पहाड़, गगनचुम्बी हिमाल र गहिरा उपत्यकाहरूको देश हो। यहाँका शक्तिशाली नदीहरूले भूगोललाई अझ कठिन बनाएका छन्। यस्तो रमणीय तर खतरनाक भूगोलमा गत साता जुन विपद आयो त्यसले सबैलाई स्तब्ध बनाएको छ। उत्तर नेपालको लाङटाङ लिरूङ हिमालबाट करिब 2,000 फीट चौड़ा ग्लेशियर हिमतालको एक विशाल हिस्सा अचानक भत्किँदा भोटेकोशीमा भयानक बाढ़ी आएको वैज्ञानिकहरूको निष्कर्ष निकालेका छन्। उपग्रहको विश्लेषण अनुसार हिउँ, पानी, लेदो, माटो र ठूला ढुंगाहरूको मिश्रण 7,000 फीटसम्म तल खसेको थियो। शुरूमा यसलाई भूकम्प ठानिएको थियो, तर पछि वैज्ञानिकहरूले यो हिमनदी र चट्टान खस्दा उत्पन्न भएको कम्पन मात्रै भएको पुष्टि गरे। तरल सिमेन्ट जस्तै आएको यो बाढ़ी साँगुरा खोचहरूबाट हुइकियो। यो खबर सँगै जलवायु परिवर्तन र हिमालको फेरिदो स्वरूप संकटको नयाँ धराप, यो समस्या केवल नेपालको मात्रै हो, पूर्व तयारी खै, चेतावनी, चुनौती र भविष्यको बाटो लगायत यी उपशीर्षकमा समेत खबरहरू छापिएको छ। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यको भरमा बस्ने, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गत बुधबार बिहान रसुवामा आएको आकस्मिक बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि चीनसँग सिमाना जोडिएको पल्लो मुस्ताङको उच्च क्षेत्रमा पूर्व सतर्कता अपनाउन थालिएको छ। सो क्षेत्रमा रहेका हिमताल र हिमालको अवस्था हेर्न ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत रूपमा निरीक्षण समेत शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकामा रहेको हिमाल तथा साना ठूला क्षेत्रमा स्थलगत निरीक्षण शुरू गरिएको हो।
3: रसुवाको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र दुईवटा अध्यक्ष बुधबारको बाढ़ीपछि सम्पर्कविहीन छन्। अध्यक्ष कैसाङ नुर्पु तामाङकै परिवारका 7 जना बेपत्ता छन्। पालिकाका 5 कर्मचारी पनि हराइरहेका छन्। गाउँपालिकाका कार्यालय र दुईवटा वडा कार्यालय पनि बगेका छन्। पालिका अध्यक्ष तामाङले गोसाईकुण्ड गाउँपालिकामा मात्र 2000 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन रहेको बताएका छन्। प्रतिनिधि जनप्रतिनिधिका परिवारजन र कर्मचारी नै सम्पर्कविहीन भएका कारण विपदका बेला पालिकाका तर्फबाट हुनुपर्ने प्रभावितको विवरण संकलन, राहत व्यवस्थापन, विभिन्न निकायसँग समन्वय जस्ता कार्यमा असर परेको छ।
2: भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका 8 जनाको शव पाल्पामा ल्याइएको छ। विभिन्न स्थानमा फेला परेका पहिचान नभएका शव बिहिबार राति पाल्पाको 3 अस्पतालमा ल्याएर राखिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा अस्पतालमा 4 जना, मिशन अस्पतालमा 2 र लुम्बिनी मेडिकल प्रभासमा 2 जनाको शव राखिएको छ।
3: भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार दिउँसोसम्म 5 अर्ब 4 करोड़ 46 लाख रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4 अर्ब 38 करोड़ रूपियाँ संकलन भएको थियो। बाँकी रकम शनिबार थपिएको हो। विभिन्न ब्यांक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको हो। सहयोग रकम संकलन हुने क्रम जारी छ।
2: मर्स्याङ्गी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात आउने प्राकृतिक विपदबाट बच्न मर्स्याङ्गी नदी किनारमा साइरन चढ़ान गरिएको छ। पटक पटक बाढ़ीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनु पूर्व नै सूचना पाउने भएपछि खुशी भएका छन्।
3: रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत जिल्लामा आएको भीषण बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट आर्थिक सहयोग गर्ने भएका छन्। पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यकारी परिषदको बैठकबाट पद अनुसार निश्चित रकम तलबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयलाई 5 बुँदे निर्देशन दिनुभएको छ। नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ 13 गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गरी सबै विश्वविद्यालयका उपकुलपतिलाई 5 बुँदे निर्देशन दिनुभएको हो।
3: नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 1250 थान भरिएका एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ। संघले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लामा बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगम मार्फत लक्षित वर्गलाई ग्यास सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
2: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बेस रेट अर्थात आधार दर गणना विधि परिमार्जन गरेको छ। यो व्यवस्थाले बैंकहरूको आधार दर वृद्धि भई उनीहरूले कर्जामा लिन पाउने ब्याज दर समेत बढ़नेछ।
3: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त भएको विद्युत आयोजनाहरूबाट अझै 898 व्यक्ति सम्पर्कविहीन रहेका छन्। रसुवा र नुवाकोटमा बाढ़ीले पुर्याएका 9 वटा आयोजनाबाट 898 जना सम्पर्कविहीन भएका हुन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि

0: यसका खबर ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत मलेसियाका 55 नागरिक नेपाल चीन सीमामा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएपछि ठूलो चिन्ता छाएको छ। बेपत्ता मलेसियाली परिवारका सदस्य र त्यहाँका राजा सुल्तान इब्राहिमले उनीहरूको सकुशल स्वदेश फर्काईका लागि प्रार्थना गर्दै प्रतीक्षामा छन्। बेपत्ता हुनेहरूमा कतिपय नेपाली श्रमिकका रोजगारदाता समेत हुन सक्ने आकलन गरिएको छ।
1: अब खेल र खेलाड़ीका खबर। भदौ 10 गते बिहान अनपेक्षित रूपमा आएको बाढ़ीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएपछि विश्व खेलकूद क्षेत्रले पनि नेपाली जनताप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको छ। राजनीतिक र कूटनीतिक क्षेत्रभन्दा पर रहेर विश्वका विभिन्न खेलकूद एरिनामा नेपालका लागि प्रार्थना, श्रद्धांजलि र समर्थनका सन्देश सार्वजनिक भएका छन्।
0: नदी जीवन र प्रकोप शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। हाम्रा बस्ती विकास, भौतिक पूर्वाधार, प्राकृतिक जोखिम लगायतका अनेक विषयवस्तु वर्तमानमा शोचनीय बन्न पुगेका छन्। जीवनका यावत पक्षीय संघर्षदायी नै छन्। हिमालमा हिउँ पहिरो, पहाड़मा पहिरो, नदी किनारमा बाढ़ीको प्रकोप, समथरमा डुबानको समस्या अनि सबै हुँदाहुँदै पनि भूकम्पका झड्काले पनि अनेक विषयमा सोच्न बाध्य बनाएका छन्। नदी जीवन हुन्, विद्युतका स्रोत हुन्, सिंचाईका माध्यम हुन् जसबाट हाम्रा आवश्यकता पूरा हुन्छन्। यसैले त हाम्रो अस्तित्व
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
5: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छूटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: को साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्तेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ।
2: आज 2083 साल भदौ 14 गते आइतबार अगस्त 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको द्वितीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: भोटेकोशी नदीमा पानीको बहाव बढ़्यो। रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अपनाउनु पर्ने। रसुवा बाढ़ीका कारण मृत्यु हुनेको संख्या 695 भन्दा धेरै।
1: प्रधानमन्त्री राहत कोषमा 5 अर्ब भन्दा धेरै रकम जम्मा। त्रिशुली ए आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा सन सुरक्षाकर्मी सक्रिय। परिचय नखुलेका छ व्यवस्थापनमा विज्ञहरू सक्रिय।
2: बाढ़ी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद प्राधिकरणको निर्देशन।

0: कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक। बाढ़ी प्रभावितका लागि युरोपियन युनियनले 20 लाख यूरो सहयोग गर्ने।
1: युक्रेनको राजधानी किव नजिकै रूसी आक्रमणमा 37 जनाको मृत्यु। अमेरिका र इरानलाई पुनः वार्तामा बस्न राष्ट्रसंघको आग्रह। संवादबाट निकास खोज्न अपील।
0: र विनाशकारी बाढ़ीपछि नेपाललाई विश्व खेलकुद समुदायको सहानुभूति सन्देश। मंगोलियाका स्टार खेलाड़ी एनबीए भलिबलमा अन्नपूर्णबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी नदीमा पानीको बहाव बढ़ेपछि रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अप्नाउनको लागि दिएको निर्देशनको प्रसंग।
1: भोटेकोशी नदीमा पुनः बाढ़ी आएको खबर प्राप्त भएपछि नदी आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव बढ़ेको आवाज सुनिएको छ। करिब बिहान 4:30 बजे खोलामा ठूलो आवाजसहित बाढ़ी आएको सूचना प्राप्त भएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले सीआईएनसँग बताउनुभयो।
3: सावधानी त सर, अहिलेसम्म यहाँ आवाज आइरहेको छ ठुलै, भनेपछि त निकै लामो समयसम्म भइसक्यो। करिब करिब 1 घण्टा 1.5 घण्टै हुन लागिसक्यो यो। हामीले तल्लो पदमा चाहिँ त्यहाँ चिरेसाहरूलाई नुवाकोटमा धादिङमा तल सबैतिर खबर भइसकेको छ। चितवन नलकासी होइन अरे, कतिखेर कतिसम्म आउँछ त्यो दिन टुङ्गो भएन, तर आवाज चाहिँ अहिले पनि त्यत्तिकै छ।
1: प्राप्त सूचनाका आधारमा रसुवा नुवाकोट धादिङसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय वासिन्दालाई नदी किनार तथा आसपासका क्षेत्रमा सावधानी अपनाउन भनिएको छ। यता बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार नदीमा ठूलो आवाज सुनिए पनि भोटेकोशीमा बनेको ताल भने फुटेको छैन। प्राप्त तस्विरहरूको विश्लेषण गर्दा बाढ़ी आएको पुष्टि भए पनि ठूलो बाढ़ी भने नआएको उहाँले सीआईएनसँग बताउनुभयो।
4: बाढ़ी बढ़ेको चाहिँ कन्फर्म हो, तर ताल फुटेको होइन, कत्रो बाढ़ी कन्फर्म छैन। ठूलो बाढ़ी हो जस्तो देखिएन हामीलाई, तस्विर प्राप्त भएको छ माथि रसुवाबाट, त्यो हेर्दाखेरि सामान्य बढ़ेको जस्तो मात्रै देखिन्छ, त्यस्तो ठूलो छैन। र अब थप पुस्टाईको लागि चाहिँ नुवाकोटमा अब उज्यालो पनि भएको छ, अब अलिकति टाढाबाट पनि नदी देख्न सकिन्छ। थप तस्विरहरू प्राप्त गर्छौँ र सो अनुसार चाहिँ होइन अगाडि बढ्छौँ। तर अब यो रातिको समयमा आवाज मात्रै ठुलो सुनिएको भन्ने सूचना आयो। कहिलेकाहीँ रातिको समयमा रिफ्र्याक्सनहरू हुन्छ साउन्डमा, यसै पनि आवाज ठुलो सुनिने हुन्छ। अब त्यो त्यसले कहिलेकाहीँ गलत सूचना पनि फैलिन सक्छ। त्यस हिसाबले हामीले अब अहिले धादिङसम्म चाहिँ सतर्क रहिराखौँ भनेका छौँ। फोटो हेर्दाखेरि त्यति ठुलो बाढी जस्तो देखिँदैन।
1: भोटेकोशीमा बाढ़ी आएको सूचनापछि नुवाकोट आसपासका नागरिकमा त्रास बढ़ेको छ। बिहान 4:30 बजेदेखि नै स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। यसअघि आएको बाढ़ीका कारण घरमै बस्न सक्ने अवस्था नरहेको विदुर नगरपालिका 4 र 5 का स्थानीयले सीआईएनसँग बताएका छन्।
5: खोलाको बहाव बढेको छ, सावधान रहनुहोला, कृपया सावधान रहनुहोला, खोलाको बहाव बढेको छ, उच्च सतर्कता रहनुहोला, सावधान रहनुहोला, खोलाको बहाव बढेको छ, सावधान रहनुहोला, खोलाको बहाव बढेको छ, तल्लो तटीय क्षेत्र नजानुहोला, तल्लो तटीय क्षेत्र नजानुहोला, खोलाको बहाव उच्च छ, तल्लो तटीय क्षेत्र नजानुहोला, खोलाको बहाव उच्च छ।
6: मेरो लक्ष्मी बुढा थो कि, विद्युत चार हो, हामी तल घर हो। हामी चाहिँ अब 4 बजेतिर खबर गर्नुभयो, हाम्रो सशस्त्रमा हुनुहुन्छ तल, अनि खबर गर्नुभएको थियो, अनि बाहिर चाहिँ बसिरहेको उठेर हामी त कतिचोटि भाग्यौँ हिजो अस्ति पनि राति, हिजो पनि त्यस्तै हल्ला थियो राति, बच्चाहरू लिएर पनि माथि माथि गयौँ। अब आज पनि अब के थाहा, अब उहाँसम्म ढुङ्गेसम्म आएको छ होइन, अब आफू त सुरक्षितै हुनु पर्यो जे भयो नि।
7: मेरो सुरक्षित चाहिँ विद्युत चार तपाईँ हल्ला भयो त्यो सुनेर चाहिँ हामी बाहिर आयौँ। अहिलेको समय अब हेर्दाखेरि आधा घन्टा जति लगभग आधा घन्टा पुग्न पुग्नु त्यस्तै भयो,
8: बजे गइसक्यो 4:30 साढे 4
7: अब हिजो अस्तिदेखि नै हामी भागेर मन्दिरतिर नै गए हो, अनि त्यहाँबाट अहिले चाहिँ अब सबैजना बाहिर निक्लेका छन्। अब अलिकति त्रासै छ यतातिर बस्न पनि, अब माइकिङ पनि अब गरिरहेछ, अब हिजो अस्तिदेखि नि अब गरिरहेको पनि हो, अब मोबाइलमा मेसेज पनि आइरहेछ, अनि त्यहाँबाट लगभग 4:30 बजेतिर चाहिँ अनि यसो बाहिर हल्ला सुन्यो, अनि त्यो हल्ला सुनेपछि अब सबैजना बाहिर निक्लेको छ, अब जाउँ यो खोलाको पनि अब भर हुँदैन, अब मान्छेहरू अब सबैजना त्रसिँदै छन्, कोही बन्देकोतिर गएको छन्, कोही त बाहिर निक्लिएका छन्, अब त्यो छेउ हेरी त लगभग 4-5 सय नै होला नि मिटर।
1: बाढ़ीको अवस्था तथा जोखिमबारे थप पुष्टि भएपछि अध्यावधिक जानकारी सार्वजनिक गरिने बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुलीले बताउनु भएको छ। उहाँले सम्बन्धित क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा नदी तथा खोला नजिक नजान र सम्भावित बाढ़ीको जोखिमप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
0: यसैबीच भोटिकोशी बाढ़ीमा फँसेकाहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा 5,04,46,81,369 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री बालेन शाहले 9 वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको जानकारी दिनुभयो। हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको पनि उहाँले उल्लेख गर्नुभएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको मात्रै प्रयोग गर्न भनिएको छ। दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरिदिनु हुनको लागि पनि प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले नेपाल सरकार बाढ़ी प्रभावित नागरिकहरूका साथमा रहेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले हिजो बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा पुनस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर रहने प्रतिबद्धता जनाउनु भएको हो। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति पुर्याएको प्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको सन्देशमा उल्लेख गरिएको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतको कार्य जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 13 गते राति पौने 8 बजेसम्म 695 जनाको शव फेला परेको छ भने 2,485 जना अझै सम्पर्कविहीन रहेका छन्। फेला परेका शवमध्ये रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63, तनहुमा 35 र चितवनमा 246 जना रहेका छन्। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनाबाट 133 जना, मकवानपुरबाट 64 जना, सम्पर्कविहीन विदेशी नागरिक 58 जना रहेका छन् भने विदेश भ्रमणमा गएका नेपाली 227 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जसँग सम्बन्धित 3 जना रहेका छन्। बाढ़ी तथा विपदका घटनामा 219 जना घाइते भएका छन्। उनीहरूको उपचार तथा डिस्चार्ज को व्यवस्था पनि गरिएको छ। प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम सहित स्वास्थ्य टोली परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
9: हिजोसम्मको त्यो 36 बेलुका 36 बजेसम्मको डेटाका हेर्दाखेरि मानवीय क्षतिको तर्फ हेर्दा शव फेला परेको चाहिँ 675 जनाको शव फेला परेको छ। त्यसमा सबैभन्दा बढी चाहिँ हामीले चितवन जिल्लामा चाहिँ 246 स्टप फेला परेको छ र अरूमा त्यसै गरी संख्या जुन चाहिँ हामीले वेबसाइटमा पनि राखेका छौँ त्यसमा केही मानव अङ्गहरू समेत काउन्ट गरिएको छ। अहिलेसम्म सम्पर्कविहीनको कुरा गर्दाखेरि अब खास सम्पर्कविहीन त धेरै नै अरियो भन्दा पनि अलिक बढी हुने सम्भावना पनि छ। एक्युरेट डाटा चाहिँ ठ्याक्कै हामीले निकाल्नलाई सम्बन्धित निकायहरूबाट हामीलाई पठाउन पनि अलिकति समस्या नै भइराखेको छ। धेरै नै अब अलिक ठुलै खालको बाढी आएको र धेरै नै घरका मानिसहरू त्यहाँ बसोबास गर्ने मानिसहरू सँगसँगै विभिन्न सरकारी निकाय अन्य निकायहरूमा त्यहाँ मानिस पनि हुनुहुन्छ, विदेशीहरू पनि हुनुहुन्छ। त्यही भएर एक्ज्याक्ट डेटा त हामीलाई आउनु गाह्रै छ। तैपनि हामीले टेन्टेटिभ सम्बन्धित निकायबाट र परिवारहरूले चाहिँ मेरो व्यक्ति हराएको भनेर जिल्ला प्रशासनमा टिपाउनु भएको डेटाहरूको आधारमा चाहिँ हामीले यो समयसम्म सम्पर्क दिनको संख्या चाहिँ 2,498 जना चाहिँ मिसिङ लिस्टमा राखेका छौँ।
1: हालसम्म 7,514 जनाको उद्धार गरिएको छ। जलविद्युत क्षेत्रको सहयोगमा हिजो 191 जना र आज हिजो नै 88 जना गरी 297 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। त्यस्तै विदेशी नागरिकतर्फ 227 जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणका प्रवक्ता महतले बताउनुभयो। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरबाट उद्धारका लागि हालसम्म 361 उडान भएका छन्। हिजो मात्रै 98 उडान भएको उहाँले बताउनुभयो।
0: यसैबीच त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका मानिसहरूको उद्धारको कोशिश भइरहेको नेपाल सरकारले बताएको छ। पानी र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको प्रयास गरिरहेको उल्लेख गरिएको छ। अँध्यारो र प्रतिकूल मौसमका कारण सृजित जोखिमलाई पछ्याउन उच्च क्षमताका फ्लड लाइटहरू जडान गरिएको गृह मन्त्रालयको भनाइ छ। घटनास्थलमा थुप्रिएको पहिरो र माटो पछ्याउनका लागि जेसीपी लगायतका भारी एक्सकाभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूमा पुग्ने कोशिश भइरहेको पनि सरकारले बताएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ीपछि परिचय नखुलेका सब व्यवस्थापनको तयारी।
3: त्यसको डिएनए हामीले निकालेको हुन्छ, त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउने हो।
0: बाढ़ी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद व्यवस्थापन प्राधिकरणको निर्देशन। कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: ग्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पार्टबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टे स्वरको स्टुडियोबाट प्रसारण गरिरहेका छौं। अब बाँकी खबर।
1: बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 37 ट्रक खाद्यान्न तथा किराना सामग्री पठाइएको छ। हेलिकप्टर मार्फत 7 उडान गरी खाद्यान्न तथा किराना सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने प्रभावित क्षेत्रमा संचार सेट समेत पठाइएको छ। यस्तै नुवाकोटका पेट्रोल पम्प तथा सम्बन्धित आयल स्टोरमा डिजेल 36,000 लिटर, पेट्रोल 24,000 लिटर मौजात रहेको जनाइएको छ। साथै हेलिकप्टरका लागि 39,000 लिटर हवाई इन्धन नुवाकोटमा पठाइएकोमा हाल 14,000 लिटर मौजात रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। यसैबीच राहतहरू भने नुवाकोटमा मात्रै थुप्रिँदा बाढ़ी प्रभावितको पुनर्स्थापनाका लागि चुनौती देखिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
14: अब अभावै भएर खानैमा पाएको भन्ने त्यस्तो अवस्था त अहिलेसम्म प्राप्त भएको अवस्था चाहिँ होइन, तर अब सम्भव भएसम्म हामीले चाहिँ सबै ठाउँमा पुर्याएकै छौँ। तर चुनौती के भन्दा कतिपय अब ठाउँमा मानिसहरूलाई राहत एकचोटि पुर्याएपछि फेरि अब 3-4 दिन भइसक्यो, फेरि अन्य बजारतिरको एक्सेस नभएको कारणले फेरि त्यही ठाउँमा दोहोऱ्याएर लानुपर्ने अवस्था पनि रहेको छ एउटा। अर्को चाहिँ अब मानिसहरू आफूसँग भएको जुन थियो त्यो खाद्यान्नहरू पनि सकिएको हुनसक्छ, मार्केट एक्सेस नभएको कारणले गर्दाखेरि, त्यसले गर्दा त्यो एउटा थप चुनौती छ खाद्यान्नलाई, किनभने तत्काल चाहिँ रोडसम्म बजारसम्मको एक्सेस नहुने अवस्था भएको हुनाले त्यसलाई चाहिँ अलि लामो समयसम्म खाद्यान्न एउटै ठाउँमा नि पटक पटक जानुपर्ने अवस्था पनि आउन सक्ने भएको कारणले मानिसहरूलाई भने जस्तो अथवा आवश्यक पर्ने मिनिमम कुराहरू पनि पुर्याउन चुनौती चाहिँ छ।
0: यसैबीच युरोपियन युनियन ईयूले रसुवाबाट बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख यूरो मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। ईयूले हिजो विज्ञप्ति जारी गरी आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायतका तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गरिने जनाएको हो। ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन्। उक्त सहायता यस वर्षको शुरूआतमा नेपालमा विपद पूर्व तयारीका लागि विनियोजन गरिएको करिब 30 लाख यूरो मानवीय सहायताको अतिरिक्त हो। विज्ञप्तिमा भनिएको छ, विपदपछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्व तयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग शुरू गरेका थिए।
1: रसुवामा आएको बाढ़ीका कारण त्रिशुली करिडोर अन्तर्गतका विभिन्न जलविद्युत आयोजनाका सुरूङ तथा निर्माण क्षेत्रमा फँसेका सयौं कामदारको 4 दिन बितिसक्दा पनि प्रभावकारी उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार विभिन्न आयोजनामा गरी 898 जना सम्पर्कविहीन छन्। तीमध्ये माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली 3A लाङटाङ र चिलिमे लगायत आयोजनामा सुरूङमा सयौं व्यक्ति फँसेको अनुमान गरिएको छ। माथिल्लो त्रिशुली 1 मा मात्रै करिब 600 जना सम्पर्कविहीन रहेको र तीमध्ये करिब 400 जना सुरूङभित्र फँसेको हुन सक्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले बताउनु भएको छ। सतहमा रहेका 260 जनाको उद्धार भइसके पनि सुरूङभित्र रहेकाहरूको उद्धार भने शुरू हुन सकेको छैन। त्यस्तै लाङटाङ जलविद्युत आयोजनाको सुरूङमा करिब 25 जना फँसेको अनुमान गरिएको छ। आयोजनामा कार्यरत 60 जना मध्ये 19 जनाको उद्धार भइसकेको भए पनि सुरूङभित्र रहेका व्यक्तिलाई निकाल्न हालसम्म सरकारी तहबाट प्रयास भए पनि सफलता हुन नसकेको प्रबन्धक विजयमान भट्टराईले बताउनु भएको छ। माथिल्लो त्रिशुली ए आयोजनाको सुरूङमा करिब 42 जना कर्मचारी फँसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिमल सिन्हाका अनुसार उद्धारका लागि 2 एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पूर्वी एक्सेस टनल पत्ता लगाउने काम भइरहेको छ। तर सुरूङसम्म पुग्ने बाटो अझै खुलेको छैन। उता

माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा करिब 42 जना कर्मचारी फँसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मदन तिमल सिन्हाका अनुसार उद्धारका लागि 2 एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पूर्एका एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ, तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन।

0: माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा करिब 42 जना कर्मचारी फँसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मदन तिमल सिन्हाका अनुसार उद्धारका लागि 2 एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पुरिएका एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ। तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन। उता चिसा एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन उता चिसा एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन उता चिसा एक्सेस टनेल
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।
2: साझा खबरमा अब पत्र पत्रिकाका खबर। बाढ़ीपछि स्वास्थ्य संकटको डर, सब मरेका, पशु चौपायाबाट महामारी जन्य रोग फैलने जोखिम शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर लेखिएको छ। त्रिशुली बेत्रावती विदुर क्षेत्रमा मरेका पशु चौपायाको संख्या अत्यधिक रहेको छ। त्यस क्षेत्रमा कतिपय सब पुरिएको अनुमान गरिएको छ। महामारी जन्य रोग फैलेला भनेर स्वास्थ्य मन्त्रालयले समन्वयमा काम थालेको छ। जहाँ जहाँ सम्भव हुन्छ त्यहाँ त्यहाँ औषधि छर्कने र मरेका पशु चौपाय खोजेर व्यवस्थित गर्ने काम भइरहेको छ। तर अहिले सबै ठाउँमा पुगेर काम गर्न सक्ने अवस्था रहेको छैन। प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभएको छ। त्यसै गरी वरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मान्छे मात्र होइन हजारौं संख्यामा पशु चौपाय मरेका छन्, विस्तारै सड्ने र कुहिने अवस्था हुन चाल्छ, यसले सचेत हुनुपर्दछ र रोग फैलने जोखिम भएका हुनाले सबै खालका व्यवस्थापनको कार्यहरू गर्नलाई तदारूकता देखाउनुपर्ने देखिएको छ। त्यस्तै गरी रसुवा जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास शीर्षकमा नयाँ पत्रिका दैनिकमा परशुराम काफ्लेले खबर लेख्नु भएको छ। रसुवाका 2 जलविद्युत परियोजनाको सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि भारतीय र चिनिया सेनाका विज्ञ टोली रेकीमा रहेका छन्। भारतीय टोलीले लाङटाङ र चिलिमे जलविद्युत आयोजना तथा चिनिया टोलीले माथिल्लो त्रिशुली बी आयोजनाको सुरुङको बाहिरी रेकी गरेको छ। लाङटाङ र चिलिमेमा भारतीय नागरिक पनि कार्यरत रहेका छन्। यसैबीच कारोबार दैनिकमा सम्पर्क विहीन कम्तीमा पनि 2500 भन्दा बढ़ी शीर्षकमा खबर लेखिएको छ। सम्पर्क विहीनहरूको अवस्था कहिले पत्ता लाग्छ भनेर पीड़ित परिवारले पनि सरकारको ढोका ढकढकाउन थालेका छन्। राहत सामग्रीको रूपमा पुगेका खाद्यान्न पनि त्रिशुली वारी नै रह्यो भन्ने गुनासो त्रिशुली पारीका नागरिकहरूको रहेको छ। भोटेकोशी नदीमा गत भदौ 10 आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा विदेशी नागरिकको उद्धार कार्यलाई पनि तीव्र पारिएको छ। नेपाल पर्यटन बोर्डले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार हालसम्म विभिन्न देशका 261 जना विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ। 320 जना अझै सम्पर्कविहीन रहेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लामा उद्धार तथा राहत कार्य निरन्तर अगाडि बढ़ाइरहेका छन्। यसैबीच रसुवामा बाढ़ी जाँदा नेप्सेमा 61 अंक भन्दा बढ़ीको पहिरो गएको छ। यो साता नेप्से परिसूचकमा भारी गिरावट आएको छ। साताको 4 दिनको कारोबार विवरण अनुसार नेप्से परिसूचक 61.4 अंकले ओह्रालो लागेको हो। यसरी गिरावट आउनुको कारण रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढ़ी र त्यसले पुर्याएको क्षतिको कारण रहेको छ। साताको पहिलो दिन सोमबार 19.13 अंकको गिरावटसँगै बजारमा 2500-2900 बिन्दुमा कायम भएको अवस्था रहेको थियो। त्यो घट्ने क्रम

अंकले ओह्रालो लागेको हो। यसरी गिरावट आउनुको कारण रसुवाको भोटेकोसीमा आएको आकस्मिक बाढ़ी र त्यसले पुर्याएको क्षतिको कारण रहेको छ। साताको पहिलो दिन सोमबार 19.13 अंकको गिरावटसँगै बजारमा 2590 बिन्दुमा कायम भएको अवस्था रहेको थियो। त्यो घट्ने क्रम

चार अंकले ओह्रालो लागेको हो। यसरी गिरावट आउनुको कारण रसुवाको भोटेकोसीमा आएको आकस्मिक बाढ़ी र त्यसले पुर्याएको क्षतिको कारण रहेको छ। साताको पहिलो दिन सोमबार 19.13 अंकको गिरावटसँगै बजारमा 2599 बिन्दुमा कायम भएको अवस्था रहेको थियो। त्यो घट्ने क्रम

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समय
2: कमिंग अप नेक्स्ट कान्तिपुर डायरी।

0: व्यवस्थापनलाई लिएर भ्रम नफैलाउन प्रधानमन्त्रीको आग्रह। पहिचान नभएकाको डीएनए लगायत आधार सुरक्षित राखी व्यवस्थापन गरिएको प्रस्तोक्ति। पुननिर्माण र पुनस्थापनाका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। नियमित औषधि नपाउँदा नुवाकोटमा बाढ़ीबाट विस्थापित दीर्घ रोगीलाई थप समस्या। सरसफाई र शौचालयको अभावमा महामारी फैलिन सक्ने जोखिम। सर्वोच्च अदालतले कंग्रेस महाधिवेशनको प्रक्रिया रोक्न अन्तर्कालीन आदेश नदिएपछि देउवापक्ष समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा। इक्वेडरको एक अदालतद्वारा पूर्व राष्ट्रपति मोरेनोलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै 5 वर्षको जेल सजाय। र T20 सिरिजको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया क्रिकेट एसोसिएसनसँग पराजित।
1: निसन्तान दम्पतिहरूका लागि खुशीको खबर, भारतको सबैभन्दा ठूलो आईभीएफ चेन इन्दिरा आईभीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईभीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईभीएफ पानी पोखरी काठमाडौँ, फोन 59 71 269।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा।
4: प्रधानमन्त्री बालेन्द्र शाहले पहिचान हुन नसक्ने अवस्थामा भेटिएका शवको डीएनए लगायत पहिचानमा सहयोग गर्ने अन्य आधारहरू सुरक्षित राखेर सरकारले व्यवस्थापन गर्न लागेको बताएका छन्। प्रभावित क्षेत्रमा हालसम्म भएका उद्धार, उपचार, व्यवस्थापन र संचार पुनस्थापना लगायतका बारे सामाजिक सञ्जाल मार्फत विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले पहिचान भएका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको स्पष्ट पारेका हुन्। परिवारले पहिचान गरेका शव सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको भन्दै उनले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध समेत गरेका छन्। प्रधानमन्त्री शाहका अनुसार हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोर्खा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा 675 वटा शव फेला परेका छन्। फेला परेका शवलाई एयर टाइट ब्यागमा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ। यी शवलाई पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 बमोजिम व्यवस्थापन गरिँदैछ। बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी तीव्र पारिरहेको प्रधानमन्त्री शाहको भनाइ छ। उनले राज्यका सबै किसिमका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याएका छन्।
0: यस्तै भोटेकोशी बाढ़ीमा परिमृत्यु भएका तर पहिचान खुल्न नसकेकाको शव चितवनमा जमीन मुनि व्यवस्थापन गर्न शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले होल्डिङ सेन्टर र विभिन्न स्वास्थ्य संस्थामा राखिएका ती शव पहिचान गर्न नसक्ने अवस्थामा पुगेकाले देवघाट नजिकैको क्षेत्रमा व्यवस्थापन गर्न लागि जनाएको छ। विज्ञको सुझाव अनुसार शवबाट संक्रमण र महामारी फैलन सक्ने जोखिम रहेकाले बाध्यात्मक विकल्पको रूपमा यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन्। भविष्यमा सम्बन्धित परिवारले पहिचान गर्न सकुन् भन्ने उद्देश्यले व्यवस्थापन गरिने प्रत्येक शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा सुरक्षित अभिलेख राखिने प्रशासनले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीपछि पूर्व नवलपरासीमा भेटिएका शवको डीएनए परीक्षणका लागि नमूना संकलन शुरू भएको छ। पहिचान गर्न नसकिने सबै शवको डीएनए परीक्षणका लागि नमूना संकलन गरिने र त्यसपछि व्यवस्थापनको काम शुरू गरिनेछ। त्यसका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा नमूना संकलनको काम भइरहेको छ। डीएनएको नमूना लिएपछि पहिचान गर्न नसकिने र अंग मात्र भेटिएका शव व्यवस्थापनको काम शुरू गर्ने प्रशासनको तयारी छ। नारायणी नदीमा फेला परेका शवलाई जमीन मुनि गाडेर व्यवस्थापन गरिने भएको छ।
4: भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि पाउने 8 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय समाचार एजेन्सी द रोइटर्ससँगको कुराकानीमा बाढ़ीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा अन्य पुनर्स्थापनाका लागि पाउने 8 खर्ब आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताएका हुन्। क्षति तथा नोक्सानीको पूर्ण विवरण आउन बाँकी रहेकाले यो प्रारम्भिक अनुमान मात्र भएको उल्लेख गर्दै मन्त्री वाग्लेले सम्पूर्ण क्षति विवरण आएपछि वास्तविक लागत यकिन हुने बताएका छन्। हामीलाई 2072 महाभूकम्पमा आवश्यक परेको भन्दा निकै कम रकम चाहिनेछ। क्षति र नोक्सानीको मूल्याङ्कन भइरहेको छ वाग्लेले भने। वाग्लेकै नेतृत्वमा त्यति बेला राष्ट्रिय योजना आयोगले विपद पछिको आवश्यकता मूल्याङ्कन पीडीएनए गरेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार तत्कालका लागि खोज उद्धार र राहत कार्यमा केन्द्रित रहेको बताएका छन्। उनले उद्धार तथा राहतको काम पूरा भएपछि विपद पछिको मूल्याङ्कन हुने र त्यसैकै आधारमा पुनर्स्थापना तथा पुननिर्माणको लागि दात्री समुदायसँग सहयोगका लागि आग्रह गरिने पनि बताएका छन्। अर्थमन्त्री वाग्लेले खोजी उद्धार र राहतका लागि सरकारसँग पर्याप्त स्रोत रहेको तर क्षतिको वास्तविक अवस्था प्रष्ट भएपछि पुननिर्माणका लागि थप रकम आवश्यक पर्ने बताएका हुन्। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एक विज्ञ टोलीले भोटेकोशी बाढ़ीबाट आएको क्षति तथा नोक्सानीको प्रारम्भिक मूल्याङ्कन तयार गरिरहेको छ। सोही मूल्याङ्कनका आधारमा सरकारले विपदको स्तर निर्धारण गर्ने र त्यसपछि राष्ट्रिय योजना आयोगलाई पीडीएनए गर्न औपचारिक रूपमा जिम्मेवारी दिनेछ। सरकारको प्रारम्भिक अनुमान अनुसार करिब 15,000 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। विभिन्न जलविद्युत आयोजन तथा अन्य महत्वपूर्ण पूर्वाधारमा पनि क्षति पुगेको छ। उद्धार तथा राहत कार्य जारी रहेकाले थप क्षतिको मूल्याङ्कन भइरहेको छ। यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा खोज पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिजो दिउँसोसम्म 5,04,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अस्ति शुक्रबार साँझसम्म 4,38,00,00,000 रूपियाँ संकलन भएको थियो। बाँकी रकम हिजो थपिएको हो। विभिन्न ब्याङ्क तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको, सहयोग रकम संकलन हुने क्रम जारी छ।
0: नुवाकोटमा बाढ़ीबाट विस्थापित दीर्घ रोगीहरूले नियमित औषधि नपाउँदा मधुमेह, उच्च रक्तचाप र दमका बिरामीको उपचार प्रभावित भएको छ। त्रिशुली अस्पतालमा अत्यावश्यक औषधि, स्वास्थ्य बीमा सेवा, एम्बुलेन्सका लागि डिजेल र खाना पकाउने ग्यास समेत अभाव भएको छ। विस्थापित शिविरमा खानेपानी, सरसफाई, पौष्टिक खाना र शौचालयको समस्या समेत बढ़दै जाँदा महामारी फैलिने जोखिम देखिएको प्रसंग सहित कान्तिपुर कर्मी अर्जुन पौडेल र विमल खतिवड़ाले तयार पारेको एक सामग्री।
5: त्रिशुली बजार निवासी रेखा देवी गोसाई मधुमेह, उच्च रक्तचाप र थाइराइडको बिरामी हुन्। लामो समयदेखि तीनवटै रोगको नियमित औषधि सेवन गर्दै आएकी थिइन्। 10 भदौमा बाढ़ीले घर बगायो। बजारमा रहेका 4 पसल पनि बगे। गाडी, मोटरसाइकल र भाइभरको सम्पत्ति मात्र होइन, उनले नियमित सेवन गर्दै आएको औषधि पनि निकाल्न भ्याइनन्। अहिले परिवार नै त्रिशुली अस्पताल नजिकैको विस्थापित शिविरमा शरण लिएर बसेको छ। आमालाई नियमित औषधि खुवाउनु पर्छ तर अस्पतालमा औषधि छैन। गोसाईका छोरा रघुवीरले भने, 3 दिन भयो आमाको औषधि छुटेको, औषधि सेवन गर्न पाउनु भएको छैन। उनको परिवारमा बाढ़ीको कहर यतिमा मात्र सीमित छैन। शिविरमै शरण लिइरहेकी बुहारी भाइको श्रीमतीलाई सुत्केरी व्यथाले च्याप्यो। त्रिशुली अस्पतालमा सुत्केरी हुन नसक्ने अवस्था आयो। काठमाडौँ लाने बाटो छैन। निकै हारगुहार गरेपछि मात्र शनिबार बिहान हेलिकप्टरबाट उद्धार गरेर थापाथली स्थित प्रसूति गृहमा लगियो। उनले बताए, यस्तो समस्या गोसाईको मात्र होइन, बाढ़ीबाट विस्थापित धेरैको छ। अधिकांश विस्थापित भएका दीर्घ रोगीले खाने औषधि छुटेको छ। बाढ़ीबाट विस्थापित भएकी ढुङ्गेकी कोपिला परिवार आमा जुनकिरी सहित कोलोनीमा बस्दै आएकी छिन्, जहाँ विस्थापितहरूलाई राखिएको छ। परिवारकी 62 आमा दमकी रोगी छन्। नियमित औषधि सेवन गर्नुपर्छ तर उनले सेवन गर्ने औषधि पनि उनीसँग छैन। आमा दमको रोगी हुनुहुन्छ, 2-3 औषधि खानुपर्छ। उनले भनिन्, सबै औषधि पाइएको छैन। शिविरमा खानेपानी नभएको र जार किन्न पनि नपाएको उनले गुनासो गरिन्। न पैसा छ, न लगाउने लुगा छ, न किनेर खानका लागि कोलोनी बजारमा केही पाइन्छ। उनले भनिन्, उनका 16 भाइ अविनाश र 43 भाउजू शान्ति बाढ़ीमा परेर सम्पर्क विहीन छन्। चिकित्सकहरू दीर्घ रोगीले खाने औषधि छुट्टाउनै नमिल्ने बताउँछन्। तर त्रिशुली अस्पतालमा औषधि नरहेको अस्पतालका कर्मचारीले जनाए, अस्पतालमा उच्च रक्तचापका बिरामीले सेवन गर्ने एटिनोल, लोसाटान लगायतका औषधि नरहेको अस्पतालका फार्मेसिस्ट महेश्वर यादवले बताए, अहिले त हाम्रो अस्पतालमा इन्टरनेट नहुँदा स्वास्थ्य बीमाको कार्यक्रम पनि चलेको छैन, औषधि पनि छैन। उनले भने, दीर्घ रोगीले खाने औषधि एउटै मात्र हुँदैन, फरक फरक बिरामीले खाने एकै रोगको पनि फरक फरक औषधि हुन्छ। उनले भने, हाम्रो अस्पतालमा यस्ता धेरै औषधि अहिले छैनन्। त्रिशुली अस्पतालका सूचना अधिकारी ऋकेश राणाका अनुसार विस्थापित भई शिविरमा आएकाहरू मधुमेह, उच्च रक्तचाप, दमका रोगी छ। छन्। उनीहरूले त्यो अनुसार औषधि पाउन नसकेको उनको भनाइ छ। औषधि मात्र होइन, अस्पताल तथा विस्थापित शिविर र त्यस क्षेत्रमा पिउने पानीको पनि ठूलो समस्या भएको छ। अहिले उक्त क्षेत्रमा खानेपानीको अभाव छ। अस्पताल तथा यस भेगका मानिसले त्रिशुली जलविद्युत आयोजनाको नहरबाट पानी तानेर प्रयोग गर्दै आएकोमा अहिले नहर बाढ़ीले बगाएको छ। खानेपानीका लागि तुप्चे हुँदै ल्याइएको पानीको पाइप पनि बाढ़ीले बगाउँदा खानेपानीकै चरम अभाव भएको स्थानीयले बताए। विस्थापित मात्र होइन, त्यस भेगका स्थानीयले जस्तो पाइन्छ त्यस्तै पानी प्रयोग गर्न बाध्य भएका छन्। यसले गर्दा विस्थापित शिविर लगायतमा अर्को महामारी शुरू हुने जोखिम बढ़ेको अस्पतालका चिकित्सकहरू बताउँछन्। त्रिशुली अस्पतालका चिकित्सकहरूका अनुसार बागटार क्षेत्रमा मात्र तीनवटा विस्थापित शिविरहरू छन्। भैरूङ, मावी, कवर्ड हल र बेथान एकेडेमी शिविरमा करिब 1000 विस्थापितलाई राखिएको छ। त्यहाँ गर्भवती, सुत्केरी र बिरामीहरू पनि छन्। स्वच्छ खानेपानी र सरसफाईको समस्या छ। शौचालयको राम्रो निकास नहुँदा चिन्ता थपिएको चिकित्सकहरू बताउँछन्। धेरै मानिसलाई एकै ठाउँमा राखिँदा यहाँ त रोग फैलिने डर पो भयो। शुद्ध खानेपानी र शौचालय व्यवस्थापन राम्रो नहुँदा महामारी हुने हो कि भन्ने चिन्ता छ। त्रिशुली अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट मेसु राजेन्द्र लामाले भने शिविरमा रहेका विस्थापितले उचित पौष्टिक खानेकुरा नपाएको गुनासो पनि गरेका छन्। बाढ़ीले सबै पुल बगाउँदा अस्पताल जिल्ला सदरमुकाम बीचको सम्पर्क टुटेको छ। बिरामीलाई अस्पतालसम्म ल्याउन भनेको बेलामा हेलिकप्टर पनि उपलब्ध नहुने मेसु लामाले बताए। अझ बढ़ी समस्या गर्भवतीलाई अस्पताल ल्याउन र घर पठाउन भएको छ। उनले भने अस्पतालबाट बिरामी रिफर नै गर्नु परे हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प नरहेको अस्पतालले जनायो। विस्थापितको खाना पनि राम्रो नभएको र शिविरमा गर्भवती सुत्केरी पनि रहेको अस्पतालका सूचना अधिकारी राणाले बताए। अब त अस्पतालमा हुनुपर्ने अत्यावश्यक औषधिहरू पनि सकिँदै गएको छ। खाना पकाउने ग्यास पनि छैन। अस्पतालका मेसु लामाले भने एम्बुलेन्स चलाउने डिजेल छैन। यति मात्र होइन, यहाँ त प्रहरी प्रशासनको उपस्थिति पनि राम्रो छैन। 7-8 जना प्रहरी मात्र छन्। दिउँसै लुटपाट हुन थालेको छ। प्रहरीको गस्ती बढ़ाउन र सुरक्षा प्रदान गर्न माग गर्दैछौ। शुक्रबार 4-5 जना मास्क लगाएका केटाहरू मोटरसाइकलमा आएर अपरेशन गर्दै गरेका चिकित्सकलाई भगाए। वरिपरिका घरहरूमा लुटपाट शुरू भयो। मेसु लामाले भने शुक्रबार त दिउँसै लुटपाट भयो। बजारमा कालो बजारी शुरू भएकाले चाहिएको सामान पाउन नसकिएको गुनासो मेसु लामाले गरेका छन्। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी अर्जुन पौडेल र विमल खतिवडाको साथमा दीपशिखा रेग्मी।
0: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग रसुवाको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र दुई वडाध्यक्ष बुधबारको बाढ़ीपछि सम्पर्क विहीन छन्। अध्यक्ष कैसाङ नूरपू तामाङकै परिवारका सातजना बेपत्ता छन्। पालिकाका पाँच कर्मचारी पनि हराइरहेका छन्। गाउँपालिका कार्यालय र दुई वडा कार्यालय पनि बगेका छन्। पालिका अध्यक्ष तामाङले गोसाईकुण्ड गाउँपालिकामा मात्र 2000 भन्दा बढ़ी व्यक्ति सम्पर्क विहीन रहेको बताएका छन्। पालिका उपाध्यक्ष वडाध्यक्ष लगायतका जनप्रतिनिधि नै बेपत्ता हुनुहुन्छ। मेरो जस्तै अरू कतिपय जनप्रतिनिधिका परिवार जनसम्पर्कमा हुनुहुन्न। गाउँपालिका अध्यक्ष तामाङले कान्तिपुरसँग भने खोजी कार्य चलिरहेको छ, तर यस्तो अवस्थामा अरू काम कसरी गर्ने? जनप्रतिनिधिका परिवारजन र कर्मचारी नै सम्पर्कविहीन भएका कारण विपदका बेला पालिकाका तर्फबाट हुनुपर्ने प्रभावितको विवरण संकलन राहत व्यवस्थापन विभिन्न निकायसँग समन्वय जस्ता कार्यमा असर परेको छ। अधिकांश जनप्रतिनिधि आफन्तजनकै खोजीमा केन्द्रित हुनुपरेको छ। जनप्रतिनिधि कर्मचारी नै बाढ़ीमा परेका कारण विपदको बेलामा गर्नुपर्ने काममा समस्या भएको छ। अध्यक्ष तामाङले भने तैपनि जति सकिन्छ प्रयास गरिरहेका छौं। सुरक्षित रहेका सर्वसाधारण जनप्रतिनिधि कर्मचारीसँग पनि त्रासमा रहेको उनले बताए। सड़क छैन, बत्ती छैन, टेलिफोन पनि मुस्किलले लागिरहेको छ। उनले भने पालिका उपाध्यक्ष तामाङ स्याप्रुवेशीबाट सम्पर्कविहीन भएकी हुन्। वडा नम्बर पाँचका अध्यक्ष दावा मिङमार तामाङ र वडाध्यक्ष दुईका वडाध्यक्ष कामी छिरिङ तामाङ पनि हराइरहेको कार्यपालिका सदस्य पेमा दोर्जे घलेले जानकारी दिइन्। भोटेकोसेको बाढ़ीबाट गोसाईकुण्डमा जस्तै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित भएका कारण पालिकाहरू बेपत्ताको खोजी व्यवस्था, विस्थापितको सुरक्षित बसोबास व्यवस्था र राहत वितरणमा पर्याप्त ध्यान दिन सकेका छैनन्। बाढ़ीका कारण पालिकाको कार्यालय समेत क्षति पुगेका कारण प्रशासनिक काम गर्न समेत समस्या भइरहेको जनप्रतिनिधिहरू बताउँछन्। सड़क, बिजुली, टेलिफोन विच्छेद भएका कारण पालिकालाई समन्वय गर्न पनि कठिन भइरहेको उनीहरूको भनाई छ। इन्जिनियर जीवन भट्टले बाढ़ीले स्याप्रुवेशीस्थित पालिकाको भवन बगाएपछि सदरमुकाम धुन्चेबाट कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। यस्तै सरकारले संकटग्रस्त घोषणा गरेका 15 पालिका मध्ये रसुवाका गोसाईकुण्ड, उत्तरगया कालिका गाउँपालिका र नुवाकोटको विदुर र बेलकोट नगरपालिकामा बढ़ी मानवीय र भौतिक क्षति भएको छ। सम्बन्धित पालिकाले 12 कर्मचारी सम्पर्कविहीन रहेको जनाए पनि भूमि व्यवस्थाप, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयको तथ्याङ्कमा भने पालिकाका 10 कर्मचारी सम्पर्कविहीन छन्। गाउँपालिका उपाध्यक्ष एक, वडाध्यक्ष दुई र वडा सदस्य दुईजना पनि सम्पर्कमा नरहेको सचिवालयको तथ्याङ्क छ। ती जनप्रतिनिधि गोसाईकुण्ड गाउँपालिकाका हुन्। रसुवाको उत्तरगया गाउँपालिका कार्यालयको भवन नै बाढ़ीले बगाएको छ। पालिकाका सबै विवरण भवनसँग बगेको पालिका उपाध्यक्ष चमेली गुरूङले बताइन्। उपाध्यक्ष गुरूङले पालिका अध्यक्षसँग नै सम्पर्क गर्न गाह्रो भइरहेको बताइन्। उनका अनुसार उत्तरगयामा 1000 भन्दा बढ़ी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण छ।
1: भोटेकोसी बाढ़ीका कारण जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धार गर्न भारतीय र चिनिया विज्ञ टोली नेपाल आएका छन्। दुवै टोली हिजो जलविद्युत आयोजनाका सुरुङहरूको प्रारम्भिक स्थलगत अनुगमन समेत गरेका छन्। 11 जनाको भारतीय विशेषज्ञ टोली अस्ति शुक्रबार काठमाडौँ आएको हो। भारतीय दूतावासका अनुसार सो टोलीको सिफारिशका आधारमा अर्को विशेषज्ञ टीम आवश्यक उपकरणसहित नेपाल आउनेछ। त्यस्तै 6 जना सम्मिलित चिनिया विज्ञ टोली पनि हिजो नै बाढ़ी प्रभावित क्षेत्र पुगेर सुरुङको अनुगमन गरेको छ। काठमाडौँस्थित चिनिया दूतावासले हिजो साँझ सामाजिक सञ्जाल मार्फत 4 जनाको अर्को विशेषज्ञ टोली पनि आउने जनाएको छ। उद्धार र खोजीका लागि विदेशी सहयोग नलिने पूर्व निर्णयबाट पछि हट्दै सरकारले छिमेकी मुलुकहरूबाट सहयोग लिने निर्णय गरेपछि भारत र चीनले विज्ञ टोली पठाएका हुन्। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री सुशील खनालले भोटेकोसीमा आएको बाढ़ीका कारण सुरुङमा फँसेकाको उद्धारका लागि सहयोग मागिएको बताए। मानिसहरू फँसेका सुरुङ खोल्ने, प्रभावित क्षेत्रमा जीवित मानिसको अवस्थिति पत्ता लगाउने, फरेन्सिक कार्य तथा डीएनए परीक्षण र लामो समयसम्म शव राख्न सक्ने व्यवस्थाका लागि मित्र राष्ट्रहरूसँग सहयोग मागिएको उनले जानकारी दिए। त्यस्तै परराष्ट्र मन्त्री खनालले विदेशी उद्धार टोलीको सहायता प्रस्ताव अस्वीकार गरिएको भन्ने समाचारलाई उनले गलत भनेका छन्। नेपालले अन्तर्राष्ट्रिय सहायता तथा सहयोग अस्वीकार गरेको भन्ने समाचार आएकोप्रति उनले दुःख समेत व्यक्त गरे। अत्यन्त जटिल भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा खटिएका नेपाली सुरक्षा निकायको सुझाव अनुसार निर्णय लिने कार्य भइरहेको उनको भनाई छ। प्रभावित क्षेत्रका दुई प्रमुख जिल्ला सड़क मार्गबाट अवरूद्ध हुन पुगेकाले अत्यधिक प्रभावित क्षेत्रमा पुग्ने माध्यम हेलिकप्टर मात्र भएको भन्दै उनले अग्ला पहाड़ सांगुरा खोज र अत्यन्त कठिन भूगोलका कारण ठूला हेलिकप्टर समेत सहज उड़ान गर्न सक्ने अवस्थामा नरहेको उनको भनाई छ। मन्त्री खनालका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा औषधि तथा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री पुर्याउन हेभी लिफ्ट ड्रोनका लागि समेत अन्तर्राष्ट्रिय सहयोग माग गरिएको छ। रेड क्रस तथा अन्य अन्तर्राष्ट्रिय संस्थासँग पनि सो विषयमा छलफल भएको उनले जानकारी दिए। हालसम्म भारतबाट 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त भइसकेको तथा चीन, जापान, अस्ट्रेलिया लगायतका मुलुकबाट पनि सहयोग सामग्री आउने क्रम जारी रहेको खनालले बताए। नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्याङ्क अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 187 जना विदेशी नागरिकको उद्धार गरिएको छ। त्यसमा 114 जना भारतीय, 27 चिनिया नागरिक र बाँकी अन्य देशका रहेका छन्। बोर्डकै तथ्याङ्कलाई उद्धृत गर्दै मन्त्री खनालले दिएको जानकारी अनुसार अझै 420 जना विदेशी नागरिक सम्पर्कविहीन छन्।
0: सर्वोच्च अदालतले महाधिवेशनको प्रक्रिया रोक्न अन्तर्कालीन आदेश नदिएपछि नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। काठमाडौँमा हिजो भएको अनौपचारिक छलफलपछि समानान्तर महाधिवेशनबारे निर्णय लिन आगामी बुधबार तत्कालीन केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको बैठक बोलाइएको छ। पूर्व सभापति देउवा पक्षको नेतृत्व सम्हालेका पूर्व महामन्त्री शशांक कोइरालाले संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढ़ाएमा आफूहरूले पनि महाधिवेशन गर्ने बताएका छन्, उद्घोष गरेका छन्। संस्थापन पक्षले भदौ 24 गतेबाट ओडा अधिवेशन शुरू गरी केन्द्रीय अधिवेशन असोजमा 16-19 गतेसम्म गर्ने प्रक्रिया शुरू गरिसकेको छ। कोइरालाले महाधिवेशन रोक्ने आदेश नआएपछि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले आगामी 15 महाधिवेशन गर्ने जानकारी वक्तव्य मार्फत गरेका छन्। त्यसका लागि पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठन लगायतका काम अघि बढ़ाइने उनको भनाइ छ। कान्तिपुर डायरीमा पुनब्रेक पालो।

साथीको डायरीमा अब आर्थिक प्रसंग भोटेकोशी बाढीले दर्जन भन्दा बढ़ी जलविद्युत आयोजना र प्रसारण पूर्वाधारमा खर्बको क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरणले बताएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका उच्च पदाधिकारीले औसतमा 25-30 अर्ब रूपियाँ बराबरको क्षति पुगेको बताइरहेका बेला विद्युत प्राधिकरणले क्षतिको अवस्था त्यो भन्दा अझै ठूलो रहेको जनाएको हो। सँगसँगै अब ती आयोजना कसरी पुननिर्माण हुन्छ भन्ने विषय पनि उठेको छ। विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जलविद्युत आयोजना एवं प्रसारण पूर्वाधारमा खर्बौं रूपियाँको क्षति पुगेको अनुमान रहेको बताए। हाललाई उद्धार खोजी र बिजुली पुनः शुरू गर्ने कामलाई प्राथमिकता राखिएको उनको भनाइ छ। उनले भने जनधनको अकल्पनीय क्षति पुगेको छ, रसुवा जलविद्युत आयोजना पूरै बगाएको छ, चिलिमी जलविद्युत आयोजना पनि पूरिएको छ, खर्बौं रूपियाँ बराबरको क्षति पुगेको हाम्रो प्रारम्भिक अनुमान छ। त्यस्तै इपानका वरिष्ठ उपाध्यक्ष उत्तम लोन लामाले पावर हाउस जमीनको सतहमा रहेका पुरानो आयोजनामा पूर्ण क्षति भएको बताए, तर नयाँ आयोजना जसको पावर हाउस र डिफेन्डर अण्डरग्राउण्ड भएकोमा काम कम क्षति भएको छ उनले भने। समग्रमा आयोजनाको कुल लागतको 25-30% क्षति भएको अनुमान छ। यद्यपि क्षतिको पूर्ण विवरण आउन भने बाँकी रहेको लामाले बताए। रसुवा र नुवाकोटमा सञ्चालनमा र निर्माणाधीन सहित 13 जलविद्युत आयोजनामा क्षति पुगेको छ, जसमा सञ्चालनमा आएकामा निजी 20 मेगावटको लाङटाङ खोला, 5 मेगावटको मेलुङ खोला, 14.8 मेगावटको मेलुङ खोला एवं प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीका 25 मेगावटको सोलर आयोजना, 14 मेगावटको देवीघाट, 24 मेगावटको त्रिशुली, 60 मेगावटको माथिल्लो त्रिशुलिए, 22 मेगावटको चिलिमी, 111 मेगावटको रसुवागढ़ी जलविद्युत आयोजना छन्। निर्माणाधीन प्राधिकरण र नेपाल टेलिकमको शेयर स्वामित्वका 37 मेगावटको माथिल्लो त्रिशुली 3B र निजी क्षेत्रका 120 मेगावटका रसुवा भोटेकोशी, 6.42 मेगावटको माथिल्लो मेलुङ ए, 216 मेगावटको माथिल्लो त्रिशुली ए एक, 15.6 मेगावटको मध्य त्रिशुली गंगा जलविद्युत आयोजना रहेका छनृ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: भर्खरै प्राप्त जानकारी अनुसार रसुवाबाट पुनः बाढ़ी पहिरो आएको सूचना प्राप्त अनुसार बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नदी जन्ने तटीय क्षेत्रका सम्पूर्ण वासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरिएको छ। साथै नारायणघाटदेखि पोखरा, मुगलिन, काठमाण्डु जाने र आउने सबै किसिमका सवारी साधनहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि बाटो पूर्ण रूपमा बन्द रहेको बेहोरा पनि सबैमा जानकारी गरिएको छ। कृपया जोखिममुक्त स्थानमा पनि नबस्नको लागि अनुरोध गरिएको छ। सम्बन्धित निकायको निर्देशना पालना गर्न पनि अनुरोध गरिएको छ।
2: हाँदीपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इक्वेडोरको एक अदालतले पूर्व राष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै 5 वर्षको जेल सजाय सुनाएको छ। साथै उनलाई भविष्यमा कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। 73 वर्षीय मोरेनोमाथि देशको सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माणसँग सम्बन्धित घुस प्रकरणमा मुद्दा चलाइएको समाचारमा उल्लेख छ। अभियोजन पक्षका अनुसार 2009 2018 बीच चिनिया सरकारी कम्पनीले नक्कली परामर्श सम्झौता मार्फत करिब 7 करोड़ 61 लाख अमेरिकी डलर घुस दिएको आरोप लगाइएको थियो। इक्वेडोरका महानिधिभुक्ताको कार्यालयले सन् 2023 मार्चमा अनुसन्धान शुरू गर्दै मोरेनो, उनका परिवारका सदस्यहरू तथा

0: मार्ग 20 ओभरमा 6 विकेट गुमाई 142 रन बनाएको थियो। भिक्टोरियाले 5.2 ओभरमै 62 रन जोडेर उत्कृष्ट शुरूआत गरेको थियो, तर नेपाल ए ले बलिङमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई अन्तिम ओभरमा लगेको हो। नेपाल ए को 6 खेलमा 4 पराजय हो। 2 खेल मात्र जितेको नेपाल ए 4 अंकसहित 9 टीम सहभागी प्रतियोगिताको 7 स्थानमा रहेको छ। भिक्टोरियाले 6 खेलमा 5 विजयी हात पार्दै तेस्रो स्थानका साथ फाइनलमा स्थान सुरक्षित गरेको छ।
1: अब मौसम सम्बन्धी जानकारी। देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली प्रदेशको पहाड़ी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल।
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र
7: रेडियो शंखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: को मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंख सभा 95.5 मेगाहर्ज।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको। सम्पर्क

0: को लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदाबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611165 98421552564 98421926987 र 98520551906
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295572067, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्रे,
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615-39444
8: र 0295901155।
9: More style, more design. Total Tailors.
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ,
2: तुमलिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
4: र 9193375775।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590666 र 98422267।
4: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खानबारी संखुवा सभा।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्ता पनि नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449222।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
6: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 029562679 र मोबाइल नम्बर 98422776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
13: ओहो लु, नमस्कार है सर।
14: ओहो लु, नमस्कार है सर। नमस्कार।
13: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: होटल टेलरिङ सेन्टर खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल 98615 39444
15: र 029590155।
16: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
17: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
18: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611665, 98421552564, 98421262987 र 98520519906।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
20: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
21: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
20: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू:
20: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
21: दाँत खोल्ने, दाँत सफा गर्ने,
20: दाँतको एक्सरे गर्ने,
21: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
20: झिक्न मिल्ने आरपीडी लगाइने,
21: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
20: बाङ्गो टिङ्गो दाँत मिलाइने,
21: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
20: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
21: सम्पर्क नम्बर 0295906667 र 98420226667।
22: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
20: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
22: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
20: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
21: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
20: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
21: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
20: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
21: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
20: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
21: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
20: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
21: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालो गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
20: थप जानकारीको लागि 029562061
21: 029573315
20: र 98520601177
21: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
1: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800902062।
21: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
21: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
21: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
21: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
21: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
21: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
21: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
21: सम्पर्क 029140084 र 9804045827।
23: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फैसिएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
24: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
25: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852055768।
26: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
27: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

तिम्रै लागि भन्। रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
4: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625।

0: 2014-9922-7.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यस्त रहनेछ के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई तपाईँका राशिफल पञ्चाङ्ग लगायत विभिन्न कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। हरेक दिन झैं आज पनि हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहनेछौं। हामी हरेक दिन तपाईँहरूको लागि हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा हामी लागिरहनेछौं र हामी हरेक दिन झैं आज पनि तपाईँहरूको बारेमा विशेष चर्चा र विशेष परिचर्चाहरू गर्दै उपस्थित हुनेछौं अनि तपाईलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै पनि हामी उपस्थित रहनेछौं। कार्यक्रमको शुरूआती चरणमा हुनुहुन्छ, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज मिति 2083 साल भदौ 14 गते आइतबार, तदनुसार ईस्वी सन् 2026 अगस्त 30 तारीक नेपाल सम्मत 1146 कुल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु भाद्र कृष्ण पक्ष। आज सूर्योदयमा निकै नै पवित्र पावन दिन रहेको छ। द्वितीय तिथि यो भदौको कृष्ण पक्षको द्वितीय तिथि रहेको छ। 8:49 पला बिहान 9:13 उत्तर भाद्रपद नक्षत्र, 57:05 पला 28:32 द्वितीयुग, 3:43 पला भवकरण 38 रहनेछ भने आज आनन्द युगमा स्थिर युग रहनेछ। आजको दिनमानको समय 31:49 पला रहनेछ। बिहान सूर्योदय 5:42 जाँदा भयो, साँझ सूर्यास्त 6:25 जाँदा रहनेछ। आज रूपाई जात्रा पञ्चाङ्गमा उल्लेख गरेको छ। आज विशेष गरी जल विहार लेखेको छ। हरिसिद्धिमा ध्योपुखु मेला आजको पञ्चाङ्गबाट उल्लेख गरेको छ भने आज बैतडीमा देवलहाट सहस्रलिङ्ग धाम मेला पञ्चाङ्गमा उल्लेख छ। हामी जहाँ छौं जस्तो छौं हामी सनातन सभ्यतामा रमाउन सिकौं, सनातन सभ्यतामा हामी अडिग हुन सिकौं, सनातन सभ्यताबाट हामी अगाडि गुज्रिन सिक्यौं भने धेरै कुरामा सहज हुन्छ। अबको क्रममा ढिलो नगरिकन प्रस्तुत गर्छु ग्रह गोचर। सूर्य यतिखेर सिंह राशिमा रहनु भएको छ भने चन्द्रमाको अवस्था यतिखेर मीन राशिमा, मंगल यतिखेर मिथुन राशिमा, बुध ग्रह सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेतहरू भने देख्न सकिएको छ। अबको क्रममा भने तपाईँलाई जानकारी गराउँ तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको दिनहरूलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँका राशिले के भन्छन्, तपाईँका मेष आदि बारो राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन सुखद छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आर्थिक कामहरूबाट सकारात्मक हुनेछ। मन परेका व्यक्तिहरूसँग भने राम्रो रहनेछ। उन्नति र प्रकृतिको लागि धेरै कुरामा राम्रो हुने खालका योगहरू देख्न सकिन्छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ। कार्य सफलताहरू राम्रा छन् भने आजको दिनमा गर्दै आएका हरेक कामबाट पनि सफलता राशिमा संकेत देख्न सकिन्छ। मिथुन राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि रहनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू राम्रो छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज आजको राशि मिथुन राशिबाट संकेत छ। लग्नमा बृहस्पति छन्, धार्मिक क्षेत्रमा मन जान सक्छ। आजको दिनमा सहयोगी मनहरू हुन सक्छन्। आजको दिन तपाईँको लागि अरूको सहयोगमा, अरूको उद्धारमा, अरूको दुःखमा आफू साथ दिने सम्बन्धीको काममा दिन व्यतीत राशि कर्कटलाई संकेत छ। अलिकति चोटपटुको भइरहन सक्छ, अलि दुःखद खबरहरू सुन्न पर्ने खालको सम्भावना राशिमा संकेत देखिएको छ भने अधुरा कामहरू आज अधुरै रहनेछन्। आजको दिन तपाईँको लागि त्यति धेरै उत्कृष्ट दिन देखिएको छैन, सावधानीका साथ अगाडि बढ्नु शुभ हुन्छ। कन्या राशि हुनेको लागि आज मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग राम्रो छ। आजको दिनबाट तपाईँको लागि निकै सक्षम व्यक्तिहरूसँग भेटघाट पनि रहनेछ भने उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज आजको राशिबाट कन्या राशिमा संकेतहरू राशिबाट देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 648 98 142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन असाध्य हल्का रहनेछ, शुभ समाचार सुन्न पाउँदा मन भने आनन्दमा रहनेछ। काममा अलिकति केही अप्ठ्यारो स्थितिहरू आइहाले पनि साथीभाइको सल्लाह आफन्तहरूको साथले गर्दा मन असाध्य अगाडि बढ़िरहनेछ। काममा रूकावट नभइकन सम्पादन भने हुनेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ, मान सम्मानमा वृद्धि रहन सक्ने सम्भावनाको योग छ। मन आजको दिनबाट निकै नै प्रसन्न रहनेछ भने गर्दै आएका हरेक कामबाट सफलता राशिमा संकेत छ। तपाईँको लागि राम्रो हल्का अवसरहरू जुट्ने योगहरू देख्न सकिन्छ, मान सम्मानमा पनि वृद्धि रहनेछ, नबनेका कामहरू बन्दै जाने खालका योग पनि राशिमा संकेत छ। मान सम्मानमा वृद्धि हुने आजको योगहरूमा संकेत देखिएको छ भने काममा सफलता मिल्नेछ, मान सम्मानमा पनि वृद्धि रहनुको साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योग राशि मकरलाई संकेत देख्न सकिन्छ। तेस्रो भावको चन्द्रमा पराक्रमिक बन्दै जाने योग छ। आजको दिनबाट तपाईँको लागि अलिकति केही हल्का रहनेछ, चन्द्रमाको गति धनस्थानमा जाँदा आर्थिक क्षेत्र प्रसन्न रहनेछ, मान सम्मानमा पनि वृद्धि रहनेछ भने नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग आजको राशिबाट संकेत कुम्भ राशिलाई देख्न सकिने योगहरू राशिमा रहेका छन्। मान सम्मानमा वृद्धि रहनेछ भने आर्थिकता ताकेका कामहरूबाट सहज हुनेछ, मन अति रंजित रहन सक्ने योगहरू रहेका छन्। मन भकानिन सक्छ, आज घटनाहरू अलिकति लग्नमा चन्द्रमा भए तापनि शनिसँग भएकोले गर्दा अलिकति केही कामहरूबाट असहज हुन सक्ने योगहरू पनि राशिबाट संकेत ग्रहमा मीन राशिबाट संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 94 142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष धर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भनिदिने प्रयासमा लागिरहेको छु। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। यतिखेर हामी नेपालभरबाट एकैसाथ तपाईँसँग बजिरहेका छौं, सुन्दै हुनुहुन्छ ठाउँ ठाउँबाट। तपाईँका पनि केही जिज्ञासा होला छन् भने तपाईँ राख्न सक्नुहुनेछ र हामीसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयास गरिरहनु भएको छ। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू भने गर्ने प्रयासमा छौं। कोही जिज्ञासा हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीबाट सुशीला अधिकारी बोलेको।
0: सुशीलाजी कुन ठाउँमा हुनुहुन्छ तपाईँले सिन्धुलीको?
1: सिन्धुलीको यो कमलामाई वडा नम्बर 5
0: भनेको। यो कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ?
1: रेडियो विजय किल्ला।
0: रेडियो विजय किल्लामा सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: गुरु म मेरो छोराको बारेमा हेर्न चाहन्छु।
0: छोराको साल महिना गते समय भनेर त
1: 2053
0: हजुर
1: माघ 28 गते
0: हजुर
1: बिहान 7:20
0: 7:20 कुन जिल्लामा भयो जन्म?
1: सिन्धुली जिल्ला।
0: के बारको जन्म हो?
1: सोमबार।
0: सोमबार तपाईँको को हरियो मान्छे?
1: छोरो।
0: छोरा राशिको नाम दयाराम नाम आउँछ, कुम्भ राशि हुन्छ, तृतीयाको दिनमा जन्म भएको छ, काल सर्पयोग र 8 हजुर
1: कुन राशि भन्नुभयो? हजुरले कुन राशि भन्नुभयो?
0: कुम्भ राशि हुन्छ।
1: के दबाट नाम आउँछ?
0: हजुर दयाराम, दाताराम। के नाम छ
1: उसको? चाहिँ यस्तो भएको थियो गुरु, यहाँ नारायण गर्नुहुने गुरुले चाहिँ दबिराम भन्नुभएको थियो
0: हजुर
1: दिनानाथ।
0: हजुर
1: दिनानाथ भन्नुभएको थियो अनि मैले टिपन पनि बनाउन लगाएको थिएँ अहिले अगाडि पहिल्यै
0: हजुर
1: अनि उहाँ गुरुले चाहिँ दिनानाथ भन्नुभएको थियो।
0: दुइटै नाम बिग्रियो
1: बिग्रियो।
0: 2053 सालको माघको 28 गते 7:20 जन्मिने मान्छेको नाम दबाट नाम आउँछ, बुझ्नुभयो? दबिराम कसले भने अरे?
1: दबिराम यहाँ होइन, दबिराम चाहिँ टिप्पण बनाउने गुरुले भन्नुभएको।
0: ए ए अँ दबिराम भन्ने गुरुले चाहिँ मिलो, दबाट आएपछि दबिराम पनि राख्न पाइन्छ। ठिक छ, कुम्भ राशि हो। अब काल सब एक परेर रहेछ, आठौँ माङ्गलिक छ, आठौँ माङ्गलिकको मान्छेलाई वैवाहिक जीवनमा धेरै ठूला समस्याहरू आइपर्छन्। अब यतिखेर हेर्दा विशेष गरी ख्याल नगरेको खण्डमा धेरै कुरामा समस्याहरू आउन सक्ने योग छ, होइन? अलिकति ग्रहहरू बिग्रिएका छन्, ग्रहलाई शान्तिहरू गर्ने, ग्रहलाई पूजापाठहरू गर्ने गर्नुहोला। अब यो ठिक यही बेला संकटा ग्रह अनि अहिलेसम्म चयनित रहन्छ, अब एक दुई महिनापछि ग्रह सकिन्छ माघ पछाडि। अरू कुरामा ठिक छन्, कालसर्प योग र मांगलिक जो दुईटा योगको चाहिँ मजाले शान्ति गर्नुपर्छ अनि पूजापाठहरू गर्नुपर्छ अनि बल्ल राम्रो हुन्छ है। लग्नमा चन्द्रमा भएको मान्छे देश विदेश घुम्ने, पैसा कमाउने राम्रै गर्छन्, आँतिनु पर्दैन, तर विवाह गर्दा अलिकति गाह्रो र कालसर्पले धेरै कुरामा संघर्ष गराउनुपर्छ क्या।
1: यसको
0: आँखसँग यस्तो काल सर्पयोग भन्दा पनि आँखसँग विवाह गर्यो भने मांगलिक शान्ति हुन्छ होइन, अनि मांगलिक शान्ति गरेपछि बिहामा केही कुरामा शुभ हुन्छ। अथवा यो काल सर्पयोगको शान्ति गर्न चाहिँ निकै खर्च लाग्छ, यसलाई अहिले सुरुमा औठीहरू लाउने, कवचहरू लाउने, सुनको सर्प बनाएर पञ्चमी तिथिमा गएर खोलाको तीरमा गएर चाहिँ विशेष गरी पूजापाठहरू गर्नुपर्छ है। त्यही भएको भएर यसलाई तपाईँले विशेष ध्यान दिनु है त।
1: हजुर, अनि रोजगारी अनि बाघमामासँगको सम्बन्ध अनि त्यसरी घरको वास्तु यति भन्नु मिल्छ गुरु? भ्याइन्छ?
0: यस्तो छ, अब वास्तुहरू पनि राम्रै छ, बुवा आमासँगको सम्बन्ध पनि ठिक छ, त्यस्तो नराम्रो छैन नि, तर ग्रहहरू चाहिँ बिग्रिएका छन्, विशेष ध्यान दिनुपर्छ कि।
1: स्वास्थ्यको लागि पनि असर गर्छ होला होइन गुरु यस्तो ग्रहहरूले?
0: यो काल सर्पले अलिकति असर गर्छ है।
1: हजुर, ग्रह शान्ति, त्यो
0: नवग्रह शान्तिहरू गराइकन नवग्रह शान्ति गराउँदैन कि, यसलाई कालसर्पको शान्ति गर्नुपर्छ। अनि खेर चाहिँ ग्रह शान्तिहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है। हजुर छुट्टिन्छ राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू हामी दिने एउटा प्रयास गरिरहेका छौं र हामी हरेक दिन तपाईँहरूलाई नै जानकारी दिएर हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागि नै रहन्छौं। हामी धेरैभन्दा धेरै जानकारीहरू तपाईँलाई दिइरहेका छौं। सम्पर्कमा आएर आफ्नो जिज्ञासाहरू तपाईँ राख्न सक्नुहुनेछ र हामीसँग भएका विशेष जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहन्छौँ। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ। राधे श्याम हजुर। ए प्रभु राधे राधे हजुर। कोही हुनुहुन्थ्यो तर रेडियोको भोलम निकै ठुलो भयो, ध्यान दिनुहोला। रेडियोको भोलमलाई तपाईँले सानो गर्न सक्नु भएन भने त्यहाँबाट पनि फोनहरू डिस्कनेक्ट हुन सक्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर म यो दार्चुला जिल्लाको मार्मा गाउँपालिकाबाट म पदम विष्ट बोल्दै थिएँ गुरु।
0: मार्मामा हुनुहुन्छ पदमजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँबाट?
2: रेडियो लिपुलेकबाट गुरुदेव।
0: लिपुलेकबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो सालाको छोराको बारेमा हेर्ने।
0: सालाको छोराको बारेमा, साल महिना गते समय भनिदिनु त।
2: 2083 साल जेठ महिनाको 22 गते शुक्रबार राति होइन भयो लेखेको छ मैले होइन त फेरि भन्छ 2083 साल जेठ महिनाको 22 गते शुक्रबारको राति
0: हजुर
2: शनिबारको बिहान यो बेला 4:36 जाँदा बैतडी जिल्लामा गुरुदेव।
0: 4:36 जाँदा बैतडी जिल्लामा
2: हजुर।
0: को अरे मान्छे?
2: मेरो सालाको छोरा हो गुरुदेव।
0: उहाँको नाम चाहिँ गणेश नाम आउँछ, मकर राशि हुन्छ, लग्नमा सूर्य छ, बाह्रौं माङ्गलिक छ। अहिले ग्रह हेर्नै पर्दा ठ्याक्कै पिङ्गला भन्ने ग्रह छ, सूर्यको स्वामी हो, सूर्यको पत्नी हो पिङ्गला। यसले खासै असर पार्दैन, राम्रै छ। बच्चाले कहिलेकाहीँ चिसो भन्दा पनि तातो योबाट बढी 2 वर्षसम्म ज्वरो आउने, बढी शरीर तात्ने सम्बन्धीको एकदम समस्याहरू हुन सक्छ। अरू कुरामा केही सिना आँचिनु पर्दैन है। वास्तुहरू सबै राम्रो छ, बुवा आमासँग सबै कुरा ठिक छ। अहिले सानो बच्चाको धेरै हेर्ने कुरा भएन। 2 वर्षसम्म तातो चिजबाट, करेन्ट, आगो, भात के हुन्छ, खाना पकाउने ग्यासहरूबाट होइन, पानी उम्लिरहेको पानी, चिया दुधहरूबाट एकदम जोगाउनु होला। अरू सब कुरा ठिक हुन्छ। अहिले छुट्यौँ राधे राधे।
2: मकर राशिको के नाम भन्नुभयो?
0: गणेश नाम आउँछ भने मैले गणेश, गंगा प्रसाद, गायत्री प्रसाद यस्ता नामहरू राख्नु होला है। विशेष गरी चाहिँ चिना कोर्ने बेला एकदम ध्यान दिनुपर्छ क्या है। हुन्छ, दिउँसो सम्पर्कमा रहनु होला। अहिले छुट्टिन्छु राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विशेष कुराहरूलाई हामी तपाईँको साथमा जोड्ने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ भनेर मलाई इशारा प्राप्त भइरहेको छ। कहाँदेखि को आउनु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राजेश श्याम हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? हजुरको आवाजमा घ्या भन्ने स्वा गर्ने पो आयो त, के भयो? कहाँ हुनुहुन्छ अहिले? कुन ठाउँमा रे? केही आवाजै आएन हजुर, फेरि भनिदिनु त एकचोटि। सम्भावना एकदम गाह्रो छ तपाईँसँग कुराकानी गर्न। हामीले उहाँको फोनमा आवाज धेरै समस्या आएको कारणले गर्दा फोनलाई सम्बन्ध विच्छेद गरिसकेका छौँ। फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु राधे राधे भन्दै थिएँ, उहाँको पनि आवाजै ठुलो आएर होला, फोन डिस्कनेक्ट भएको छ। मैले धेरैचोटि तपाईँहरूलाई अनुरोध गरेको छु, तपाईँहरूले हामीलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीगत विशेष गरी धेरैभन्दा धेरै हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी तपाईँहरूसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याहरूको समाधानको लागि हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नेछौ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे गुरु, जय श्री राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
1: म कालीकोट जिल्लाबाट जयलक्ष्मी आचार्य।
0: कालीकोटबाट जय लक्ष्मी आचार्य बोल्दै हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ कालीकोट यतिखेर तपाईँ?
1: कालीकोट शुभकालिका गाउँपालिका छ।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले?
1: रेडियो नयाँ कर्णाली।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: अहिले मेरो छोराको गुरु।
0: साल महिना गते समय भनिदिनु हजुर।
1: 2066 साल असार महिना 13 गते शनिबार मध्याह्नको 12:05 गुरु कालीकोट जिल्लामा।
0: छोरा हो तपाईँको?
1: हजुर मेरो छोरा।
0: छोराको लागि राशिको नाम मेघनाथ नाम आउँछ, सिंह राशि हुन्छ। के नाम के राशि अनि गर्नु भएको छ?
1: मेवालाल गुरु।
0: मेवालाल, ल ठिक छ, मेवालाल सेवा गरे मेवा मिल्छ होइन, ठिकै छ। मेवालाल नाम आउँछ, सिंह राशि हुन्छ। यतिखेर छोराको लागि विशेष गरी हेर्नुपर्ने पढाइ हो, पढाइमै कमजोरी देखिन्छ। आठौँ माङ्गलिक छ, अलि मान्छे एकदम नक्कल नक्कले खालको, बोली असाध्य मिठो भएको है, हेर्दाखेरि हेन्सम हेन्सम परेको हुन्छ होइन त?
1: हजुर हेन्समै छ।
0: अलिकति ग्रहमा दोष परेको छ अहिले, यो ग्रहलाई शान्तिहरू गराउनुपर्छ, ग्रहको पूजा पाठहरू गर्नुपर्छ। यो अलिकति ग्रह बिग्रिया छ अहिले, अब यो 18-26 संकटाको दशा है, यसलाई राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गर्ने गर्नु। विशेष गरी विद्यासनमा राहु भन्ने ग्रह छ, यो राहु भन्ने ग्रहले धेरै कुरामा समस्याहरू पार्छ है। अरू के छ विशेष जिज्ञासा चाहिँ?
1: अरू आमा बुवासँगको सम्बन्ध अनि पितृदोष, घरको वास्तु, उसको शुभ रङ शुभ अङ्क।
0: पितृदोष पनि छैन, घरमा आमाबुवासँग राम्रो छ, बोली पनि मिठो छ। भोलि पढाइमा चाहिँ अलिकति कमजोरी देखियो, दुई अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे।
1: गुरुदेव
0: हजुर,
1: अनि बाबुको लागि कसरी कहिले शान्ति गर्ने बताइदिनु न।
0: गुरुबाहरूसँग सल्लाह गरौँ न, अब हामीले यहाँबाट यही गर, यति यिनी गर्दै गर भन्न त हामीले भएन नि त।
1: नै कुन महिना मेरो घरमा जुठो परेको छ, त्यो भएर कुन महिनामा गरौँला भने।
0: अब हजुरको जुठो फेरि गाउँमा कोही मान्छे बित्यो पनि जुठो बार्नु पर्छ, समस्या छ नि हजुर। कहाँ को तपाईँको को बित्नु भएको छ अहिले?
1: मेरो माइला ससुराकी बुहारी हुन् देउरानी मेरी, आज 5 भयो।
0: ए
1: अनि त्यो भएर कहिले गराउने हो
0: त अब 13 पछाडि मात्रै गर्न मिल्छ, अहिले गर्न मिलेन, 13 पछाडि गुरुहरूसँग सल्लाह गर्नु मिलिरहेको छ है।
1: राहु गराएको भन्नुभयो गुरु?
0: मैले राहु भनेकै छैन नि, यस्तो मान्छेलाई यो बच्चालाई सङ्कटहरूको शान्ति गर्ने नवग्रहको पूजाहरू गर्ने गर्दा राम्रो हुन्छ है।
1: हुन्छ गुरु, जय श्री राधे, जय श्री राधे, जय श्री राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेको सक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्दै आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं र हामीसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि हामी तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँगका विशेष कुराहरूलाई हामी जोड्ने एउटा प्रयासमा लागिरहेका छौँ। अहिले भने कार्यक्रममा एकैछिन विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुन्छ, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष धर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेका छौं। निरन्तर हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु, आज समय दुईचोटि फोन लाग्यो, म अघिकै हुँ तर कहाँ छोराको सोध्न मिल्छ गुरु?
0: कहाँ अब अघिकै भन्नु, नाम त भन्नु पर्यो नि।
1: सुशीला अधिकारी अनि सिन्धुलीबाट अघि जेठो छोराको सोधेको थिएँ गुरु, अर्को पनि
0: जेठो छोराको सोध्नु भएको थियो, अब कान्छो छोराको सोध्नु पर्यो होइन?
1: हजुर।
0: अहिले अहिले कुन ठाउँमा हुनुहुन्छ र तपाईँ? सिन्धुली?
1: म चाहिँ सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर 5।
0: ए जेस त्यहाँ कार्यक्रम सुन्नुहुन्छ होइन? फोन गरेपछि त पालो, फोन गरेपछि त पालो आइहाल्दो रहेछ नि होइन?
1: होइन गुरु, मैले 4-5 हप्तै भइसक्यो त्यो शनिबार आइतबार मात्रै लगाएको, तर आज मात्रै लाग्यो।
0: हेलो भन्नु त, साल महिना गर्थ्यो समय कान्छो छोराको?
1: 2062 सालको
0: माघ महिनाको शुक्रबार,
1: माघ महिनाको 7 गते शुक्रबार दिउँसो 3:45 बजे,
0: दिउँसोको 3:45 बजेमा हो?
1: हजुर।
0: दिउँसोको 3:45 बजेमा कुन जिल्लामा भयो जन्म चाहिँ? सिन्धुली जिल्लामा। राशिको नाम चाहिँ पुष्पराज हो।
1: नारायणको नाम गुरु?
0: हजुर।
1: यहाँ त फरक थियो नारायणमा त,
0: के थियो भन्नु त?
1: त्यो पेट तिरेको सबाट सडानन्द भनेर भन्नुभएको गुरुले।
0: पुषण अवस्था राख्नु भयो होला, दोस्रो पावन नाम राख्नु भएछ, तर पहिलो पावन नाम जुन छ पुष्पराज, कन्या राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको छ, लग्न मिथुन, बोली राम्रो, भाग्य राम्रो, विद्यामा राम्रो, अहिले राहु भन्ने ग्रह चलाएको छ, 32 वर्षसम्म राहु छ, राहुको सामान्य एकचोटि शान्ति गर्नु होला। आमालाई रोगी देखायो, आमालाई पेटको समस्या देखायो, आमा र बुबाको अलिक झगडा परिरहने खालको माहौल देखायो, अथवा दुईटा बिहेको सम्भावना देखायो बाबा आमाको, के छ अहिले समस्या भन्नु त?
1: होइन त्यस्तो त छैन गुरु, हाम्रो त
0: राम्रै छ,
1: राम्रो छ।
0: दुईटा बिहे होइन नि पक्का?
1: होइन होइन,
0: अलिकति ग्रहमा दोषहरू परेका छन्, राहुको शान्तिहरू गराउनु, चन्द्र ग्रहण युगको शान्तिहरू गराउनु राम्रो हुन्छ है।
1: हजुर। अनि यो पढाइ, यो रोजगारीको लागि चाहिँ देश वा विदेश के राम्रो?
0: यो मान्छेले, यस्तो मान्छेले कहाँ सरकारी खान्छ, यो मान्छे ठुलो मान्छे बन्ने मान्छे हो, नेपालमै खाना चाह्यो भने त खान्छन् नै, तर चाहँदैन, उसको ठुलो इच्छा छ, संसारै म जितेर आउँछु भन्ने खालको मान्छे हो, साहसी छन् मान्छे, काम पनि पुरा हुन्छ। अहिले अलिकति राहु भन्ने ग्रहको शान्ति गराउनु, राहुको शान्ति गराइसकेपछि राम्रो हुन्छ, विवाह राम्रो हुन्छ, परिवारसँग राम्रो हुन्छ, अलिकति आमालाई रोगी देखाउँछ, पेट सम्बन्धीको समस्या, अलिकति बुवा र आमाको समस्या, थोरै झगडा पर्ने खालको युग देखिन्छ, कति कुराहरू यो अब हजुरको बाटो पनि थाहा हुन सक्छ होइन?
1: नभएदेखि राम्रो छ, त्यस्तो छैन गुरु।
0: ए हुन्छ, ठिक छ, अरू के छ विशेष?
1: उसको अब स्वास्थ्यलाई एकचोटि के छ, स्वास्थ्य अवस्था कस्तो हुन्छ?
0: स्वास्थ्य अवस्थामा त्यस्तो नराम्रो छैन, चिसोबाट जोगाउनु पर्छ, किनकि चन्द्र ग्रहण युग लागेको छ नि त।
1: हजुर।
0: अनि अलिकति ग्रहमा दोषहरू छ, अरू सबै कुरामा ठिक छ है
1: गुरु? यो ग्रहको दोष चाहिँ नवग्रहबाटै हुन्छ उसको चाहिँ?
0: यो मान्छेको त राहु यस्तो हुन्छ क्या, यो बच्चालाई महामृत्युञ्जय जप पनि गर्नुपर्छ, राहुको 18,000 जप गर्नुपर्छ, चन्द्र ग्रहण युगको शान्ति, रुद्री चण्डी पाठ, शान्तिका दया पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: है
0: त, अहिले छुट्टी हौ, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ?
2: राधे गुरु।
0: राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्रभु देउता
2: कैलालीदेखि मनबहादुर घरती।
0: मान बहादुर जी कुन ठाउँमा हुनुहुन्छ त्यतिखेर?
2: म कैलालीको चुरे गाउँपालिका।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: बडी केदारबाट।
0: अनि अस्ति तपाईँकोतिरको एकजना मान्छेले तपाईँकोतिर ब्राह्मण हुनुहुन्न, जनाई अभिमन्त्रित गर्न पाइँदैन भन्ने खबर गर्मा थियो, हो र?
2: ब्राह्मण छैनन् गुरु यहाँ।
0: हजुरकै गाउँमा हो अस्ति पनि फोन भएको?
2: नाइ, मेरो गाउँ होइन, ऊ मनेल गाउँपालिका हो, यो मेरो चुरे गाउँपालिका हो।
0: हजुरकोतिर पनि ब्राह्मणै हुनुहुन्न कोही पनि?
2: हाम्रो ब्राह्मण छैनन् गुरु, तराईतिर सब तराई सरेर छन्, हामी पहाडमा छ।
0: हजुर, अनि त्यहाँबाट तपाईँको ब्राह्मण गुरुहरू अस्ति जनाई अभिमन्त्रित गरेर लिएर आउनुभयो कि भएन?
2: खै आउनुभयो छैन, यता त हाम्रो ब्राह्मण छैनन् हजुर।
0: ए, अनि अस्ति हातमा डोरो बाँध्नु भएन?
2: नै नै, काग डोरो बाँध्नु, यहाँ ब्राह्मणै आउँदैन, यहाँ पहाड छ, गाडी आउँदैन, अहिले पनि बाटो बिग्रेको छ।
0: कति घर हुनुहुन्छ तपाईँको गाउँमा?
2: यहाँ धेरै धेरै टाढा पर्छ, तल तराईबाट माथि पहाडमा आउनुलाई बाटो अझै बाटो खराब भएको छ।
0: हिँडेर कति घन्टा लाग्छ?
2: हिँडेर लाग्छ दिनभरि, दिनभरि लाग्छ, दिनभरि
0: दिनभरि हिँड्नुपर्छ है?
2: हजुर।
0: ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो, रेडियो सुन्दै हुनुहुन्छ है?
2: हजुर सुन्दैछु।
0: कुन रेडियो बस्छ तपाईँको गाउँमा?
2: बडी केदार।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: अहिले मेरो नातिनीको बारेमा हेर्ने गुरु।
0: नातिनीको साल महिना गते समय भन्नु त?
2: 2083 साउन महिना 22 गते राति 1:48
0: हजुर
2: कैलाली जिल्ला।
0: के बारको राति के बारको बिहान हो?
2: शुक्रबारको राति शनिबारको बिहान।
0: कति गते राति कति गते बिहान हो?
2: 22 गते राति 23 गते बिहान।
0: तपाईँको नातिनीको नाम चाहिँ बाल कुमारी नाम आउँछ, वृष राशि हुन्छ, दशमीको दिनमा जन्म भएको रहेछ है?
2: हजुर।
0: ठिक छ, चिना त्यस्तो नराम्रो छैन, चन्द्रमाको दशा चलिरहेको छ अहिले, जन्मैबाट सामान्य चिसोबाट खोकीहरूबाट निमोनियाहरूबाट जोगाउने प्रयत्न गर्नु, अरू कुरामा ठिक छ। भोलिको दिनमा पढाइ लेखाइ आमा बुवासँगको सम्बन्ध राम्रै हुन्छ, भाग्यमानी हुन्छन् है?
2: हजुर।
0: नर्स सम्बन्धी पढाउनु पर्छ पछि। हजुर,
2: आमा बुवाको सम्बन्ध कस्तो छ?
0: आमा बुवासँगको सम्बन्ध ठिक छ मैले भने त, राम्रै हुन्छ, त्यस्तो नराम्रो देखिँदैन एउटा है। घरको वास्तु पनि ठिकै छ, नराम्रो छैन, ग्रह त्यस्तो बिग्रेको ग्रह छैन, राजयुक्त ग्रह छ, बृहस्पति उच्च छ, लग्नमा चन्द्रमा उच्च छ, एकदम राम्रो र भाग्यमानी छोरीको चुनाव है त।
2: हजुर।
0: अब अहिले मैले मात्र नाम जुराएँ, सामान्य हेरेँ, अब यो सानो बच्चालाई हेर्ने यस्तै हो, विशेष गरी स्वास्थ्य हेर्नुपर्छ, स्वास्थ्यमा ठिकै हुन्छ, अलिकति कहिलेकाहीँ निमोनियाहरूबाट चाहिँ बचाउनै पर्छ, अरू कुरामा ठिक छ, आत्तिनु पर्दैन। राधे राधे।
2: राधे राधे गुरु।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष गरी तपाईँहरूको बारेमा जानकारी दिने र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने म प्रयास गरिरहेको छु। एउटा कुरो भनिदिनु पर्यो रेडियोबाट भन्दै हुनुहुन्छ, आज पनि फेरि अस्ति जुन खोलाबाट भोटेकोसी खोला बढेर आएको थियो रसुवा हुँदै, त्यही खोला आज पनि ठूलो बाढी उतमाथिको ड्याम फुटेर आएको छ भन्ने खबर आएर हामीलाई यतिखेर चितवन जिल्ला प्रशासनले पनि यता मुगलिङ नारायणघाट सडक खण्ड काठमाडौँ पोखरा जाने बाटाहरूको गाडी यहाँ स्थगित गरेर आफूलाईदेखि यता स्थगित गरेको जानकारी भर्खरै पनि हामीलाई प्राप्त भएको छ। तपाईँहरूको आफन्तहरू हुनुहुन्छ, अब हेर्नुहोस् यो विपत्तिकै बेला झन् विपत्ति परेको छ, पहिलेको जस्तो अब मानवीय क्षति त नहोला अब, किनभने यो बाढी आएको बेला मान्छे यसै पनि अब अहिले आत्तिरहनु भएको छ, तथापि अझै पनि धेरै कुराहरूमा बाढी ठुलो आउँदै गर्दा भएका जग्गा जमिन घरहरू अलिअलि बाँकी भएका पनि वा फेरि तपाईँ लाने कि भने डरा मरण छ। तपाईँहरू यात्रा गर्दै हुनुहुन्छ भने एकदम स्थिर भएर हिँड्नुहोला, एकदम शान्त भएर घरमा रहनुहोला अलिबार, र कतै जानु पर्यो भने एकदम बुझेर मात्रै अगाडि बढ्नको लागि अनुरोध गर्छु। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे। हजुर
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म शङ्खुवासभाबाट हो गुरु।
0: शङ्खुवासभाबाट, शङ्खुवासभाको कुन गाउँमा हुनुहुन्छ तपाईँ?
3: म भन्ज्याङ।
0: भन्ज्याङ भनेको कहाँ पर्यो, कुन पालिका पर्यो?
3: माने
0: भन्ज्याङ, ए माने भन्ज्याङ माथितिरपट्टि होइन?
3: हजुर हजुर,
0: ठुलो ढुङ्गादेखि यतापट्टि।
3: हजुर हजुर।
0: के हो हजुरको नाम?
3: मेरो डम्बर बहादुर महते।
0: डम्बर बहादुरजी बोल्दै हुनुहुन्छ?
3: हजुर।
0: अनि रेडियो सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन? अहिले कार्यक्रममा आउनु भएको छ, अनि कसको बारेमा हेर्न चाहनुहुन्छ? साल महिना गते समय भन्नु त?
3: 2080 साल कार्तिक 6 गते।
0: हजुर।
3: सोमबारको राति मङ्गलबारको बिहान 12:26
0: 12:26
3: हजुर
0: बिहान कि दिउँसो?
3: होइन राति।
0: राति कुन जिल्लामा भयो जन्म?
3: सङ्घर्ष।
0: के बारको राति के बारको बिहान भयो?
3: सोमबारको राति मङ्गलबारको बिहान।
0: मङ्गलबार होइन मङ्गलबार।
3: हजुर हजुर।
0: कति राम्रो छ, नामै मङ्गल छ, तपाईँहरू बिगाएर मङ्गल मङ्गल भनिदिनुहुन्छ है। कति कतिको राति कति कतिको बिहान?
3: 6 गतेको राति 7 गतेको बिहान।
0: छोरा हो?
3: छोरी।
0: गीता नाम आउँछ, मकर राशि हुन्छ, त्यहाँ पण्डितजीहरूले नाम केही राख्नु भएको छ? नारायणहरू गर्ने परम्परा सही छैन? ए मैले राखेको नाम गीतै भने
3: हो।
0: मैले आइतबारको व्रत बस्नुपर्छ भने आजदेखि है?
3: हजुर गुरु।
0: पहिले भनेको थिइनँ होला? नाम मात्रै गरे होइन। अहिले छोरीको लागि त्यस्तो नराम्रो ग्रहहरू छैन, 4 वर्ष पछाडि राहु गरेर चल्छ, अहिले त्यस्तो आत्तिनु पर्दैन, पछि गएर नक्कली हुन्छन्, चौथो माङ्गलिक रहेछ, अरू कुरामा ठिक छ, पठन पाठनमा पनि सुबै हुन्छ, 4 वर्ष पछाडि अलिकति बिग्रिन सक्छ। राहु भन्ने ग्रहको शान्तिहरू 4 वर्ष पछाडि गराउनु, अहिले त्यस्तो आत्तिनु पर्ने ग्रहहरू छैन। बाबाको घरको मालिक मंगल हो, मंगल गएर आमाको घरमा गएर विराजमान छ, सूर्य निच हुँदा बाबाको हड्डीमा समस्या, टाउको दुख्ने समस्या हुन्छ, के छ? अब आफ्नो पनि चिनारो हेराएर केही यसो उपायहरू गर्दै गर्नु, ग्रह शान्ति पूजा पाठहरू गर्दै गर्नु होला, राम्रो हुन्छ। आइतबार घरमा सधैँभरि सबैले लसुन प्याज माछा मासु नखानु होला, छोरीको आयु असाध्य लामो छ, आत्तिनु पर्ने कुरा छैन, अहिले त्यस्तो धेरै हेराउनु पर्दैन है। केही छ अरू मनमा केही छ? पढाइको लागि राम्रै छ, नराम्रो छैन, ग्रहहरू ठिकै छ। दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो कालो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ, अहिले छुट्टिन्छु राधे राधे। वास्तुको लागि घरमा आगो बाल्ने ठाउँ मिलेको छैन, दक्षिण पश्चिममा अरे त्यही चाहिँ मिल्दैन। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी हामी तपाईँहरूलाई दिँदै आइरहेका छौँ र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी यतिखेर प्रत्यक्ष रूपमा तपाईँसँग भएका विशेष गरी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँलाई अगाडि बढाउनेछौ। प्रत्यक्ष रूपमा हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग रहनेछौँ र आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ नि कहाँदेखि? राधे राधे। हजुर
4: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: म शङ्कर सभाबाट दिलु लिम्बु।
0: शङ्कुब सभाबाट नाम के भन्नुभयो?
4: दिलु लिम्बु गुरु।
0: कुन ठाउँमा हुनुहुन्छ ठ्याक्कै तपाईँ?
4: म सभा पोखरी।
0: सभा पोखरीमा है?
4: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, अनि कसको बारेमा तपाईँ हेर्न चाहनुहुन्छ अहिले?
4: म मेरो छोराको बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
4: 2070 साल मङ्सिर महिनाको 9 गते आइतबार बिहान 10:45 गुरु।
0: 10:45
4: हजुर
0: बिहान।
4: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
4: शङ्खा सबै।
0: को छोरा कि छोरी हो? राशिको नाम डुबाट डुल कुमार नाम आउँछ, कर्कट राशि हुन्छ। यो अश्लेषाको दोस्रो भाव पर्यो, अश्लेषा नक्षत्रको शान्ति गराउनु है पहिलो नम्बरमा। अश्लेषाको शान्ति गराइसकेपछि अहिले 13 वर्ष पूरा भयो, उल्का भन्ने कुरा चलिरहेको छ, असाध्यै उताउलो, आगोले पोल्छ है यस्तो बेला बच्चालाई, तातो पानीले आगोले पोल्यो। 9 वर्षदेखि शुरू भएको कुरा 15 वर्षसम्म यो उल्का रहनेछ, उल्काभरि एकदमै उताउलो हुन्छ, एकदम ध्यान दिनु होला। चञ्चले असाध्यै चुलबुले हुन्छन्, पढाइमा चाहिँ एकदम समस्या हुन्छ। फेरि विद्या स्थानको मालिक शुक्र द्वादश स्थानमा गएर बसिया छ, बृहस्पतिको घरमा गएर है, अलिकति भोलिको दिनमा सन्तानमा पनि बाधा हुन सक्छ। सप्तम घरको मालिक द्वादश स्थानमा गएर बस्दाखेरि सन्तान नभएर अरूको धर्मपुत्रहरूलाई पाल्नुपर्छ कि भन्छ क्या, जातक कृततनयो ग्राम पुत्रो अथवा भवेत है, अरूको धर्मपुत्रहरूले सेवा गर्नुपर्ने, भोलिको दिनमा पढाइमा असाध्य कमजोरी हुनुपर्ने खालको योग छ। विशेष शान्तिहरू गराएर विशेष पूजापाठहरू गराउने राम्रोसँग, फेरि सातो माङ्गलिक छ, बिहे गर्न पनि मान्दैन होला यस्तो मान्छेले, ब्रह्मचारी बहने हो कि है, गाह्रो छ है हजुर, चिन्ह अलिकति बिग्रीको अवस्था छ हजुर। यसको लागि ग्रह शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गरेपछि राम्रो हुन्छ। त्यही त मैले भने त, ग्रहहरू अब बेलैदेखि शान्तिहरू गर्नुभयो, बेलैदेखि पूजा पाठ गर्नुभयो भने केही राम्रो होला, नभएदेखि अलिकति ग्रहहरू बिग्रिएका छन्। शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नुपर्छ। अहिले भने छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामीले उहाँको बारेमा जानकारी दिइसकेका छौँ। आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
5: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म खोटाङको हर्कबाट देवबहादुर थापा।
0: देवबहादुर थापाजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ देवबहादुरजी यतिखेर?
5: खोटाङ।
0: खोटाङ एफएम?
5: हजुर हजुर।
0: अहिले कुन ठाउँमा हुनुहुन्छ ठ्याक्कै? अरे
5: ठ्याक्कै खोटाङको अछिल्लो हर्क गाउँपालिका।
0: अनि कतिको सुन्ने गर्नुहुन्छ कार्यक्रम?
5: कार्यक्रम त दिनै सुन्छु त गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
5: मैले छोरीको बारेमा हेरौँ भनेर गुरु।
0: साल महिना गते समय भनिदिनु त।
5: 2071 साल माघ महिनाको 19 गते सोमबार बिहानको 8:22 बजे।
0: 8:22 बजेमा जन्म भयो बिहानको। कुन जिल्लामा भयो?
5: यो खोटाङकै अचेल हकै गाउँपालिका नै हो।
0: को अरेमा चाहिँ छोरा? अरे
5: छोरी। छोरी
0: छोरी है
5: हजुर।
0: यहाँबाट हेर्दाखेरि राशिको नाम देखिन्छ, हरिकला नाम आउँछ, मिथुन राशि हुन्छ, चतुर्दशी तिथिमा जन्म छ, लग्नमा मङ्गल छ, शिरमा घाउ लागिसकेको छ, चोटपटक लागिसकेको छ, खत भइसक्छ, धेरै रिसाउने छोरी, पढाइमा असाध्य राम्रो हुन्छ, हेर्दा मान्छे राम्री है, अलिक रिस्ने असाध्य कडा छ, विद्याको लागि राम्रै छ, आत्तिनु पर्दैन, अझ शनिहरूको शान्तिहरू गर्दै अगाडि बढ्नु, शनिहरूको पूजा पाठहरू गर्दै अगाडि बढ्नु, धनै राम्रो हुन्छ, आत्तिनु पर्ने कुरा छैन। शनिको
5: भन्नुभयो गुरु, अस्ति एउटा छोराको पनि शनिकै भन्नुहुन्छ, एकैचोटि गर्दा हुन्छ गुरु?
0: भइहाल्छ, एउटै खर्च नभयो होइन त, तपाईँलाई त चिट्ठा पर्यो है?
5: शनिको छ भन्नुहुन्छ छोराको पनि, अनि
0: शनिको शान्ति गराउनलाई अब गुरुबारलाई सल्लाह गर्ने, एउटै घर परिवारको मान्छेलाई एउटै संकल्पद्वारा 23,000 जप गर्नुभयो भने भइहाल्छ, अनि राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गरिसकेपछि धेरै कुरामा शुभ हुन्छ है त।
5: बुवा मम्मीसँग कस्तो छ गुरु?
0: बुवा मम्मीसँग राम्रै हुन्छ, अलि रिसाउने कडा अलि, तर यति रिसाइ गर्न पनि पढाइ राम्रो छ क्या, मेन समस्या हाम्रो बच्चा बच्चीलाई हेर्ने त पढाइ हो नि त होइन। कतिमा पढ्नुहुन्छ छोरी अहिले?
5: छोरी अहिले गु गाउँको अब स्कुल 7 कक्षामा पढ्छ गुरु।
0: कस्तो छ पढाइ? ठिकै छ नि होइन?
5: पढाइ त्यत्रै छ, राम्रो पनि होइन नराम्रो, एक मिडियम हो छ गुरु।
0: गाउँमा त्यसै त हो त, अब आफै भन्ने गाउँको स्कुल भन्ने अनि
5: र त गाउँमा अब त्यो भन्दा ठिकै हो, त्यतिको नराम्रो पनि छैन अब साधारण
0: राम्रो छ। अलिकति शनि छ नि त, शनिले बिगारेको, शनिको शान्ति राम्रै हुन्छ, पढाइ अलिक बढी झनक्क रिसाउने खालको हुन्छ नि, ख्याल गर्नु है।
5: अब यो नरिसाउने गर्छ के ग्रहको भाग दिँदाखेरि त्यस्तो कम हुन्छ कि बरु साह्रै रिसाउँछु।
0: मैले भनिसकेँ त ग्रहै त्यस्तो छ, उसलाई यसो फकाउने, उसलाई शान्त स्वभावमा बोलिदिने, उसलाई अरूलाई जित्नै पर्छ, उसले अरूलाई उसले सहनै सक्दिनँ, अनि के गर्ने त।
5: अनि बाबुआमासँग त राम्रै छ नि, त्यतिको
0: राम्रै छ, बाउ चाहिँ साह्रै नक्कले छ, बाउ चाहिँ असाध्य के भन्ने अब
5: होइन गुरु। अब अस्ति छोराको हेर्दा पनि त्यस्तै आयो, म त्यत्रो नक्कले छैन गुरु,
0: यहाँबाट त बुवाको घरको मालिक मंगल देखिन्छ, कर्मस्थानको मालिक मंगल देखिन्छ होइन, मंगल गर लग्नमा गएर पैसा छ, यस्तो मान्छेको एकदम ध्यान दिनुपर्छ है। सात अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो यो तपाईँको छोरीको लागि पहेँलो रङ पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान समाधिको धेरैभन्दा धेरै जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामीसँग तपाईँहरू जोडिएर हामीसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास हामी गर्ने एउटा प्रयासमा छौं। हामी निरन्तर छौं र तपाईसँग भएका निरन्तर संवादहरू रेडियोबाट तपाईँलाई जानकारी दिइरहेका छौं। तपाईँलाई रेडियोमा फोन लागेन भने दिउँसो पनि फोन गर्न सक्नुहुन्छ, हामीसँग तपाईँले भेटेर प्रत्यक्ष रूपमा कुराकानी गरेर हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी लिएर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै लाभ पनि लिन सक्नुहुनेछ। कार्यक्रम जति दर्पणको व्यवसायमा छौं, एक दुईवटा कमेन्टहरू छन्, कमेन्टहरू हामी हेरिहाल्छौं। के रहेछ, नवीन ओम हनुमते नमः लेख्नु भएको छ नवीनजीले, गुरूदेव जय श्री राधे, म नमन राज देवकोटा कालीकोट जिल्लाको सानी त्रिवेणी तीन घर भई हाल भारतको राज्य कर्नाटकको र साजापुरबाट तपाईँको कार्यक्रम
6: सेलिब्रेटिङ द हिस्ट्री एन्ड फ्युचर अफ सङ्कस्प रेडियो सङ्कस्प 95.5 मेगाहर्ट्ज।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा

0: 3044 र 0293562048।
1: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल सङ्खुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 9843347262,
2: 9010555585
4: र व्हाट्सएप नम्बर 9852286646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गर।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 130 डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू:
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा:
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
9: This is Radio Sankhuwa Sabha 95.5 MHz.
10: Yes, Kantipur Diary ka saath ma.
11: Hulas Galvalam, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। भोटेकोशी नदीमा फेरि बिहानदेखि बाढ़ी केही बढ़ेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अप्नाउन आग्रह गरेको छ। बुधबार तिब्बततर्फबाट आएको बाढ़ीमा परेकाहरूको खोज तथा उद्धार कार्य चलिरहेको बेला पुनः बाढ़ी बढ़ेपछि प्राधिकरणले सतर्क रहन भनेको हो। प्राधिकरणले आज बिहान एक सूचना जारी गर्दै रसुवाको भोटेकोशी नदीमा बाढ़ीको बहाव थप केही बढ़ेको सूचना प्राप्त भएकोले रसुवा, नुवाकोट, धादिङ, चितौन लगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अप्नाउन अनुरोध गरेको छ। नारायणघाटदेखि पोखरा, मुगलिङ, काठमाडौँ जाने र आउने सबै किसिमका सवारी साधनहरू समेत अर्को सूचना प्रकाशित नभएसम्मका लागि बाटो पूर्ण रूपमा बन्द रहेको जानकारी समेत दिइएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय धादिङ स्थित त्रिशुली नदीमा जलसतह खतराको तहभन्दा 3 मिटर बढ़ेको छ। रसुवाको भोटेकोशी क्षेत्रबाट आएको

नदीका कारण त्रिशुली नदीमा जलसतह बढ़ेको हो। यस्तै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको, नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ़ने भएकोले तटीय क्षेत्रमा सतर्कता अप्नाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै सुनकोशी नदी खुरकोट सिन्धुली जल मापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ। भोटेकोशी नदीमा पानीको बहाव बढ़ेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकहरूका लागि राहतको खबर आएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढ़ीको जोखिम नरहेको स्पष्ट पारेको हो। महाशाखाले आज बिहान 5:45 अध्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा तत्काल ठूलो बाढ़ीको खतरा नरहेको स्पष्ट पारेको हो। महाशाखाका अनुसार भोटेकोशीको नदीमा भाव बढ़ेको सूचना आएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकट क्षेत्रमा पानीको सतह केही बढ़ेको देखे पनि त्यो ठूलो भने नरहेको पाइएको छ। पछिल्लो विवरण अनुसार अहिलेसम्म भोटेकोशी बाढ़ीले बगाएका 665 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म घाइते तथा अन्य उद्धार गरिएको 7514 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस्तै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार पनि भइरहेको छ। उपचारपछि 219 जना घर फर्किएका छन्। प्राधिकरणका अनुसार 2498 जना सम्पर्कविहीन छन्। त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका 18708 जना सुरक्षाकर्मी खोजी तथा उद्धार कार्यमा खटिएको प्राधिकरणले जनाएको छ। तिब्बतमा आएको भीषण बाढ़ीमा परि 546 जना बेपत्ता भएका छन्, जसमा 23 देशका 261 विदेशी नागरिक समेत समावेश छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा बढ़ी 104 जना नेपाली नागरिक रहेको चिनिया सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ। बाढ़ीले तिब्बत र नेपालका सीमावर्ती क्षेत्रमा जनधनको क्षति पुर्याएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ। चिनिया अधिकारीहरूले बेपत्ता भएका नागरिकका सम्बन्धित दूतावास र कन्सुलर सेवालाई यसबारे औपचारिक जानकारी गराएको समेत जनाइएको छ।

0: गुलाब भए अरू किन खोज्ने?
1: भोटेपछि त्रिशुली, बाढ़ीपछि त्रिशुली र नारायणी नदीको चितवनतर्फ फेला परेका 259 शवमध्ये केवल 9 मात्र शनाखत भएर आफन्तले बुझेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो विवरण अनुसार 8 पुरूष र 1 बालिकाको शवको शनाखत भएको, पहिचान हुन गाह्रो हुँदै गएका शवहरू देवघाट जंगलमा जमीन मुनि व्यवस्थापन गर्न शुरू भएको छ। देवघाट वन क्षेत्रमा खनेको खाल्डोमा 59 पुरूष, 35 महिला र अवस्था खोल्न नसकेका 2 शव व्यवस्थापन गरेको चितवन प्रहरीले जनाएको छ। अस्पतालले धान्ने क्षमता भन्दा अत्याधिक शव फेला परेको, उचित व्यवस्थापनको अभावमा सड्न शुरू भएर दुर्गन्ध आएको हुँदा त्यस्ता शवहरूको डीएनए नमूना संकलन गरेर संकेत नम्बरको आधारमा अभिलेख राख्ने र जमीन मुनि व्यवस्थापन गर्ने निर्णय भएको बताइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा जथाभावी ड्रोन नउडाउन अनुरोध गरेको छ। अनुमति बिना ड्रोन उडाउँदा हेलिकप्टर मार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा बाधा पुगेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो। प्राधिकरणका अनुसार भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ। सूचनामा उल्लेख भए अनुसार भदौ 10 रसुवागढ़ी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आई रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनजनको क्षति भएको हो। घटनापछि प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार र राहतका कामहरू भइरहेका छन्। तर उद्धार कार्य भइरहेको संवेदनशील समयमा केही व्यक्ति र संस्थाले बिना स्वीकृति ड्रोन उडाइरहेको प्राधिकरणको ठहर छ। अमेरिकी सरकारले नेपालका बाढ़ी पीड़ितका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको थप मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा नेपाली जनताको कठिन घड़ीमा अमेरिकाले साथ दिँदै 36 लाख डलर भन्दा बढ़ीको जीवन रक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको हो। 3 महिनाका लागि 10,000 बाढ़ी पीड़ितलाई खाद्य सामग्री उपलब्ध गराइने उल्लेख गरिएको छ। यसअघि अमेरिकाले 5 लाख डलर सहयोग गर्ने घोषणा गरेको थियो। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन एक्यापले, लोमाङथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीको मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ। एक्याप लोमाङथाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमा स्थित 18 र 19 नम्बर सीमा स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको थियो। रूसले गरेको सैन्य आक्रमणमा परि 37 जना युक्रेनीको मृत्यु भएको छ। रूसी ड्रोन आक्रमणले युक्रेनको सेनाका लागि

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
3: सम्पर्क 98433-47-262
1: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6
4: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्घ सभा जिल्ला अस्पतालको छेउ फोन नम्बर 0295-75-267 मोबाइल 97-4-38-46-084
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने
6: दाँत भर्ने दाँतको आकृति गर्ने
5: दाँतको एक्सप्रेस सुविधा
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत हलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295-62-320 र 98-420-50-541
7: नमस्कार है वडाध्यक्षज्यू
8: नमस्ते नमस्ते के भन्न आउनु भयो त
7: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
8: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
9: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
10: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
11: हुन्छ बाबा हुन्छ छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि छैन र
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
3: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-420-82-776
14: नयाँ नेपालमा नयाँ बढ़िया नाम निशान टेलर ईशान खादारी एक बुद्धुक बाटो दूरसंचार जाने बाटो
15: होइन है मास्टरनी नानी अब तिमी त जान्ने बुझ्ने मान्छे म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई
14: भन्नुहोस् न हजुर बुवा के कुरा हो
15: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन कान पनि राम्रोसँग सुन्दिन कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी
14: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ त्यही जानुहोस् न हजुर बुवा विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू
16: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने
14: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ
16: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ
14: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ
16: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ
14: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ
16: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ
14: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
16: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ साथै जिल्लाको मकालो गाउँपालिकाको नुम चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ
14: थप जानकारीको लागि 029562061
16: 029573315
14: र 98520701170
16: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 029560400 र 9852072631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
8: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 9860964000
2: र 9919327375।
9: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका 1, प्रगति टोल।
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोथ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9916655553 र 9943218049। के त
11: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने पिच दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
11: बाङ्गोटिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 98422667।
13: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: होइन भाइ हो, झ्याङ पार्ने कहिले हो? यसको चाँचो पाँचो मिलाउ न बिहेको।
1: दाइ आफै त महादेव कस्तो देला पर, बिहे गर्न विनाशी नगर है सर।
2: आफू त सानो भाइ, दुधको दाँत झरेर छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
0: नगर्ने त बिहे
3: नगर्ने नगर्ने।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो,

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हातले त कोहीको टुप्पी तान्छ।
0: ए नगर्ने त के।

0: लागेको खोइ
1: ज्ञान जाला जिरो नहाना
2: बरु झुन्डिएर मर्ने बिहे चाहिँ नगर्ने
0: ए पख

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752

0: 67 मोबाइल 97 4 38 46 0 84
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201 97 4 29 22 520।
0: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 564, 98 4 21 26 987 र 98 5 20 51 906।
7: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98 5 20 60 177।
8: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
9: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
9: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
9: अटो रिफ्र्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
9: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
9: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
9: सब जानकारीको लागि 029562061,
10: 029570315
9: र 98520701177
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादाबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98105555580
5: र व्हाट्सएप नम्बर 98520-28646। घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका।

0: ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
10: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9852061580 र 9942081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गोटिङको दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 029590667 र 9842022667।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि,
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9860946000
11: र 1932376375।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल नम्बर 98 6 55 86 4 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 029562201, 97492520।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59801, जनक पौडेली 98520 58344 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले।
10: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
10: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
0: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, सङ्खुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
0: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
0: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: कोटेकोसीको बाढ़ीमा 15,000 बढी मानिस बेपत्ता भएको सरकारको अनुमान, अहिलेसम्म 734 जनाको शव फेला। धादिङको कृष्ण भीरमा पहिरो खसेपछि पृथ्वी राजमार्गको मुङलिन खण्ड पूर्ण रूपमा अवरूद्ध, त्रिशुलीले कटान गरेपछि सड़क पनि भाँसियो। रूसले गरेको सैन्य आक्रमणमा परि 37 जना युक्रेनीको मृत्यु, आक्रमणपछि करिब 400 जनालाई सुरक्षित स्थानमा सारियो। र मलेसियामा आजदेखि शुरू एसीसी पुरूष प्रिमियर कपमा अहिले हङकङ र साउदी अरेबिया तथा ओमान र सिंगापुर बीच प्रतिस्पर्धा जारी।
1: दैनिक रु 197मा रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा।
1: पछिल्लो विवरण अनुसार अहिलेसम्म भोटेकोसी बाढ़ीले बगाएका 734 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म घाइते तथा अन्य उद्धार गरिएकाको 8,186 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस्तै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचारपछि 242 जना घर फर्किएका छन्। प्राधिकरणका अनुसार 2,498 जना सम्पर्क विहीन छन्। यद्यपि उद्धार अनुरोध पोर्टलका अनुसार बाढ़ीमा 15,312 जना बेपत्ता भइरहेको उल्लेख छ। यस्तै खोजी तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका 19,895 जना सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ।
0: यसैबीच बाढ़ीबाट प्रभावित चिलिमे त्रिशुली हाइड्रो पावरमा कार्यरत 9 जना कामदारलाई सुरक्षित रूपमा उद्धार गरी धादिङ बेसीतर्फ पठाइएको छ। हाइड्रो पावरमा कार्यरत उनीहरूलाई हिजो साँझ करिब 7 बजे हाइड्रो पावरकै बोलेरोमा राखेर धादिङको रूबी भ्याली गाउँपालिका 1 सोमदाङ हुँदै सीमा सुरक्षा चौकीमा ल्याइएको थियो। बाढ़ीका कारण प्रभावित क्षेत्रमा आवतजावतमा समस्या भएपछि उनीहरूलाई सशस्त्र प्रहरीको रूबी भ्याली बोर्डर आउटपोस्ट बीओपीमा खाना खुवाएर स्थानीय होमस्टेमा राति बस्न व्यवस्था मिलाइएको थियो। बाढ़ी पहिरोका कारण सड़क तथा यातायातको अवस्था सहज नभएकाले उनीहरूको सुरक्षित आवतजावतका लागि सुरक्षा निकायले समय समन्वय गरेको थियो। आज बिहान करिब 7 बजे उनीहरूलाई धादिङ बेसीतर्फ पठाइएको हो। सुरक्षित रूपमा बाहिरिएका 9 जना मध्ये स्याङ्जाको गल्याङ नगरपालिका 11 का नारायण भट्टराई रहेका छन्। कैलालीको जोशीपुर गाउँपालिका 6 का रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगोरा, श्याम नारायण कठरिया र विजय डंगोरा रहेका

0: छन्, जस्तै बाजुराको खत्तर छेडदह गाउँपालिका चारका प्रकाश बहादुर धामी र उमेश धामी पनि टोलीमा रहेका छन्। उनीहरू सबै चिलिभे त्रिशुली हाइड्रो पावरमा काम गर्ने कर्मचारी हुन्। भोटेकोसीमा आएको बाढ़ीपछि प्रभावित क्षेत्रमा रहेका कामदार तथा स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा उनीहरूलाई पनि बाहिर निकालिएको हो। भोटेकोसी नदीमा फेरि बिहानैदेखि बाढ़ी केही बढ़ेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ। भदौ 10 गते तिब्बत तर्फबाट आएको बाढ़ीमा परेकाहरूको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुनः बाढ़ी बढ़ेपछि प्राधिकरणले सतर्क रहन भनेको हो। प्राधिकरणले आज बिहान एक सूचना जारी गर्दै रसुवाको भोटेकोसी नदीमा बाढ़ीको बहाव थप केही बढ़ेको सूचना प्राप्त भएकाले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतमा खटिएका तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउन अनुरोध गरेको हो। नारायणगढ़देखि पोखरा, मुगलिन, काठमाण्डौ जाने र आउने सबै किसिमका सवारी साधनहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि बाटो पूर्ण रूपमा बन्द रहेको जानकारी समेत दिएको छ। अनुमान महाशाखाका अनुसार पछिल्लो समय धादिङ स्थित त्रिशुली नदीमा जलसतह खतराको तहभन्दा 3 मिटर बढ़ेको छ। रसुवाको भोटेकोसी क्षेत्रबाट आएको बाढ़ीका कारण त्रिशुली नदीमा जलसतह बढ़ेको हो। यस्तै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ़ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले भनेको छ। यस्तै सुनकोशी नदी, खुरकोट, सिन्धुली जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता पार गरेको महाशाखाले जनाएको छ।
1: यसैबीच भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आज बिहान आएको बाढ़ीले गोर्खाको शहीद लखन गाउँपालिका 3 सिलिङटार र पृथ्वी राजमार्ग जोड्ने झोलुङ्गे पुलमा थप क्षति पुर्याएको छ। आज बिहान करिब 9 बजेतिर त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। लत्रिएको पुललाई आज बाढ़ीले क्षति पुर्याएको सिलिङटारका स्थानीयले बताएका छन्। बाढ़ीले बगाएर ल्याएको काठ, रूख लगायतका सामग्री झोलुङ्गे पुलले छेक्दा पुल लत्रिएर क्षति पुगेको स्थानीयले बताएका छन्। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा सड़क भाँसिएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिली नारायण पाण्डेका अनुसार केही समय अघि सड़क भाँसिएको हो। सड़क भाँसिएपछि पृथ्वी राजमार्गको मुङलिन काठमाण्डौ सड़क पूर्ण रूपमा अवरूद्ध भएको पाण्डेले बताए।
0: तिब्बतमा आएको भीषण बाढ़ीमा परि 546 जना बेपत्ता भएका छन्, जसमा 23 देशका 261 विदेशी नागरिक समावेश छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा बढ़ी 104 जना नेपाली नागरिक रहेको चिनिया सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ। बाढ़ीले तिब्बत र नेपालका सीमावर्ती क्षेत्रमा जनधनको क्षति पुर्याएको छ। खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। चिनिया अधिकारीहरूले बेपत्ता भएका नागरिकका सम्बन्धित दूतावास र कन्सुलर सेवा हरूलाई यसबारे औपचारिक जानकारी गराएको जनाएको छ।
1: पछिल्लो विवरण अनुसार भोटेकोसी त्रिशुली बाढ़ीपछि त्रिशुली र नारायणी नदीको चितवनतर्फ फेला परेका 259 शवमध्ये केवल 9 मात्र शनाखत भएर आफन्तले बुझेको बताइएको छ। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो विवरण अनुसार 8 पुरूष र 1 बालिकाको शव को शनाखत गरिएको हो। पहिचान हुन गाह्रो हुँदै गएका शवहरू देवघाट जंगलमा जमीनमुनि व्यवस्थापन गर्न शुरू गरिएको छ। देवघाट वन क्षेत्रमा खनेको खाल्डोमा 59 पुरूष, 35 महिला र अवस्था खुल्न नसकेका 2 शव व्यवस्थापन गरेको चितवन प्रहरीले जनाएको छ। अस्पतालले धान्ने क्षमता भन्दा अत्याधिक शव फेला परेको, उचित व्यवस्थापनको अभावमा सड्न शुरू भएर दुर्गन्ध आएको हुँदा त्यस्ता शवहरूको डीएनए नमूना संकलन गरेर संकेत नम्बरका आधारमा अभिलेख राख्ने र जमीनमुनि व्यवस्थापन गर्ने निर्णय भएको थियो।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा जथाभावी ड्रोन नउड़ाउन अनुरोध गरेको छ। अनुमति बिना ड्रोन उड़ाउँदा हेलिकप्टर मार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा बाधा पुगेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो। प्राधिकरणका अनुसार भोटेकोसी नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट लगायत जिल्लामा ठूलो क्षति पुर्याएको छ। सूचनामा उल्लेख भए अनुसार भदौ 10 मा रसुवागढ़ी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोसी नदी नदीमा विनाशकारी बाढ़ी आई रसुवा नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको हो। घटनापछि प्रभावित क्षेत्रहरूमा तीव्र रूपमा उद्धार र राहतका कामहरू भइरहेका छन्। तर उद्धार कार्य भइरहेको संवेदनशील समयमा केही व्यक्ति र संस्थाहरूले बिना स्वीकृति ड्रोन उडाइरहेको प्राधिकरणको ठहर छ।
1: अमेरिकी सरकारले नेपालका बाढ़ी पीड़ितका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको थप मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा नेपाली जनताको कठिन घड़ीमा अमेरिकाले साथ दिँदै 36 लाख डलर भन्दा बढ़ीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ। 3 महिनाका लागि 10,000 बाढ़ी पीड़ितलाई खाद्य सामग्री उपलब्ध गराइने समेत उल्लेख गरिएको छ। यसअघि अमेरिकाले 5 लाख डलर सहयोग गर्ने घोषणा गरेको थियो।
0: उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ। एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमा स्थित 18 र 19 नम्बर सीमा स्तम्भ नजिक काली गण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको थियो। ती क्षेत्रमा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गरिएको र हाल जोखिम नदेखिएको उनले जानकारी दिए। उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने हिमपहिरो जाने वा बाढ़ी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक क्याबले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: निसन्तान दम्पतिहरूका लागि खुसीको खबर, भारतको सबैभन्दा ठूलो आईभीएफ चेन इन्दिरा आईभीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईभीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईभीएफ पानी पोखरी काठमाडौँ, फोन 59 71 269।

0: आन्तरिक डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। रूसले गरेको सैन्य आक्रमणमा परि 37 जना युक्रेनीको मृत्यु भएको छ। रूसी ड्रोन आक्रमणले युक्रेनको सेनाका लागि हतियार भण्डारण गर्ने डिपोमा आक्रमण गरेपछि 37 जनाको मृत्यु भएको हो। आक्रमणपछि करिब 400 जनालाई स्थानान्तरण गरिएको छ। सो घटना खिव नजिकै रहेको आवासीय क्षेत्रमा भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले अबेर राति त्यहाँ आक्रमण गरेको दावी गरेका छन्, जसले गर्दा वृद्ध र अशक्तहरूको लागि हेरचाह गृहसहित नजिकका सम्पत्तिमा क्षति पुगेको उनको भनाइ छ। हालैका महिनाहरूमा किव नजिकैको एक गोला बारूदको डिपोमा आक्रमण भएको यो दोस्रो पटक हो।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। मलेसियामा आजबाट एसीसी पुरूष प्रिमियर कप शुरू भएको छ। अहिले हङकङ र साउदी अरेबिया र ओमान र सिंगापुर बीच प्रतिस्पर्धा जारी छ। टस जितेर ब्याटिङ रोजेको हङकङले साउदी अरेबिया सामु सबै विकेट गुमाएर 274 रनको लक्ष्य प्रस्तुत गरेको छ। अहिले साउदी अरेबिया जवाफी ब्याटिङमा छ। यस्तै टस हारेर ब्याटिङको निम्ति पाएको ओमानले 9 विकेटको क्षतिमा 317 रनको चुनौती सिंगापुरलाई दिएको छ। अहिले सिंगापुर जवाफी ब्याटिङ गरिरहेको छ। 10 राष्ट्र सम्मिलित प्रतियोगितामा विजेताले एक दिवसीय एसिया कपमा प्रवेश पाउने

0: घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429781, जनक पौडेली, 98525354 र 029562048।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
10: नमस्कार है वडाध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खाँदबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसमा बढ्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
6: सम्पर्क नम्बर 0295766979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर निशान खाजारी एक बुद्धसुक बाटो दूरसंचार जाने बाटो
0: आयो सबको घर घरमा।
14: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online.
17: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
18: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
17: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
18: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
17: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
18: ए ल ल, सँगै जाउँ न भाइ।
19: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
18: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
19: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
18: सम्पर्क नम्बर 9860964400
19: र 9919327775। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
18: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
19: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
18: दाँत खोल्ने, दाँत सफा गर्ने,
19: दाँतको एक्सरे गर्ने,
18: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
19: झिक्न मिल्ने आरपीडी लगाइने,
18: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
19: बाङ्गो टिङ्गो दाँत मिलाइने,
18: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
19: मनकामना डेन्टल क्लिनिक, खाद्री नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
18: सम्पर्क नम्बर 0295906667 र 9942226667।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
18: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
18: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले।
18: सम्पर्क 9843347262,
19: 9010555580
18: र व्हाट्सएप नम्बर 9552028646।
16: This is Radio Songkhua Sabha 95.5 MHz.

0: सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालो गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061
3: 029573315
2: र 98520707
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी, सम्पर्क नम्बर 98525557068 98525557068
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: सम्पूर्ण करदाताहरूमा खाँचबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँचबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: साथमा ल्याउनु पर्ने कागजातहरू

0: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029 560 400 र 98 520 72 631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 सङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438 46084।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
5: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
7: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 9843347262,
6: 9010555585
5: र वाट्सएप नम्बर 9852286646।
8: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल विनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
10: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादबारी 1 बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
11: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852165080 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, सङ्खुवा सभा।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295062666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
18: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
19: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
18: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
19: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते

0: कटर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यस्ता पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9852286646। घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9520519906।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525358344 र 029562248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421

0: पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553
1: र 9843180049।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
3: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98-60-96-40-00
8: र 98-19-32-76-75।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: सारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 औं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र 4 औं दिनको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडोरमा एल निनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीको आज आइतबार 5 औं दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायत क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्र

0: रात खोज उद्धार तथा राहत कार्यमा संचार सेवा सहज बनाउन प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको हो। प्राधिकरणले विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई आज बिहान फोन हस्तान्तरण गरेको हो। प्राधिकरणले उपलब्ध गराएका सेटेलाइट फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाएको विपद प्राधिकरणका प्रमुख उप्रेतीले बताउनु भएको छ। भोटेगोसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु सत्पुको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्याङ सहितको पहिरो खसेपछि भोटेकोसीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोसी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान भएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ। भोटेकोसी हुँदै आज बिहान आएको बाढ़ीले 4 घर र 4 औँदीको पुल बगाएको छ। अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4 चिरौंदी त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोरखाको घ्यालचोक र धादिङको चरौंदी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ। त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढ़ीले बगाएको हो। यस्तै नदी कटानले कृष्णभीरमा पहिरो जाँदा मुगलिन काठमाण्डौ सड़क पूर्ण रूपमा अवरूद्ध छ। बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेकोसीमा पानीको बहाव बढ़ेपछि रसुवा नुवाकोट र धादिङसम्म नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। यसअघि बुधबार रसुवाको भोटेकोसी हुँदै भीषण बाढ़ी आउँदा ठूलो क्षति भएको छ। त्रिशुली 3A हाइड्रो पावरमा टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्तिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित 93 जनाको टोलीले त्यहाँ काम गरिरहेको छ। ड्रिलिङ मेसिन सहित स्कावेटर हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको हो। नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरुङोद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ान भरेका थिए। झण्डै 3 घण्टाको उड़ानपछि काठमाण्डु आइपुगेका ती विमानले पाल कम्बल स्लिपिङ ब्याग हार्ट ट्र्याक तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाण्डुमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो

0: विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
1: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन्। कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भनी च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए। कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीको भनाई छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो। नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि टेलिकमले आजसम्मको लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले यो सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्भारको लागि प्राविधिक टोली परिचालन भएको छ। नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः संचालनमा आइसकेका छन् भने बाँकी संरचना पनि संचालन गर्ने प्रयास भइरहेको छ। अब विदेशको खबर। इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गरी देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्सर्गमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ। पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एलनिनोका कारण आपतकाल घोषणा गरिसकेका छन्। पेरूले पनि एलनिनोको कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना झण्डै 1/3 शहरमा आपतकाल घोषणा गरेको छ। एलनिनो समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्था हो। अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्। यो रकम बाढ़ीबाट प्रभावित बाल बालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ। एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू भएको छ। 10 वटा टोली सहभागी 50 ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर 12 सम्म चल्नेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5औं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र 4 औंलीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरूङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने।
2: काली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81, वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
10: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। भोटेकोशीको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सडाईले 32 वटा शव परीक्षण भइसकेको र 27 वटाको परीक्षण गर्न बाँकी रहेको जानकारी दिनुभयो। अस्पतालमा ल्याएका शव मध्ये 7 वटाको मात्र पहिचान भएको छ र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 55,55,555 रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। मेयर वासुदेव थापाको अध्यक्षतामा आज

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852519906।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू:
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा:
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 9842-50-541।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
9: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 98520-60177।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
11: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने पिच दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
11: बाङ्गोटिङको दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 98420-22667।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय, खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7औं वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय, हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295562001, 97449222, 520

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो शंखुवा सभा

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-3275।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुदपुर बाटो दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420569801, जनक पौडेली, 98520558344 र 0295602048।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
13: आयो सबको घर घरमा,
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295662666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
16: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
17: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
18: किन र काका?
17: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
18: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
17: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
18: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
17: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
18: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
17: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
18: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
17: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
18: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
17: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
18: प्रोप्राइटर सुनु एन भीमका दाइली।
17: सम्पर्क 0249140084 र 98040485। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97492522।
2: खाँदबारी नगरपालिकाको अनुरोध।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने, लामखुट्टे सफा

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
3: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 9852501177।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852501580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 98-5-20-61-580 र 98-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, शङ्खुवा सभा।
10: खाँदबारी नगरपालिकाको अनुरोध।
11: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
12: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
11: डेंगु रोगको रोकथामका उपायहरू:
12: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
11: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
12: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
11: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
12: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
13: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
14: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर। नमस्कार।
17: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
18: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
17: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
17: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
17: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
17: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
13: र 0 29 5 90 155।
19: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
20: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
21: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
20: सम्पर्क नम्बरहरू 0 29 5 60 4 00 र 98 5 20 72 6 31। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: ठाउँ ठाउँमा मनाइयो रोपाई जात्रा, संस्कृति धान्न नयाँ पुस्ता पनि उत्साही। इक्वेडरमा जलवायु संकट, एल निनोका कारण आपतकाल घोषणा, समुद्रको तापक्रम बढ्दा मानव जीवनमा बढ्दो खतरा। फिफा अन्डर 15 विश्वकपका लागि कोशी प्रदेशबाट खेलाडी छानिँदै प्रक्रियामा 11 जिल्लाका 2 जिल्ला

उपचार र व्यवस्थापनको काम भइरहेको छ। नुवाकोटको त्रिशुली स्थित तालिम केन्द्रबाट उद्धारका लागि हेलिकप्टर परिचालन र सोही केन्द्रमा नै उद्धार गरी ल्याउने व्यवस्था गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 9,000 उद्धार गरिएको छ। उद्धार गरी ल्याइएकाहरूलाई सैन्य तालिम केन्द्रमा उपचार गरिँदैछ। यसैबीच आफ्ना आफन्तहरूको उद्धारको प्रतीक्षामा ठूलो संख्यामा सर्वसाधारणहरू सैन्य तालिम केन्द्रमा पुग्ने गरेका छन्। उनीहरूले बेपत्ता आफन्तका नाम सुरक्षाकर्मीलाई टिपाउँदै छिटो खोजी गरिदिन आग्रह गरेका छन्। रसुवाको भोटेकोशी बाढ़ीपछि हालसम्म 700 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। रसुवाको भोटेकोशी नदीबाट शुरू भएको विनाशकारी बाढ़ीले त्रिशुली हुँदै नारायणीसम्म गरेको मानवीय क्षतिको खोजी तथा उद्धार कार्य नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा विस्तार गरिएको छ। बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी नदी किनार र दोभानमा मात्र सीमित नराखी जल विद्युत आयोजनाका सुरूङभित्र समेत केन्द्रित गरिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार हाल 4 जल विद्युत आयोजनाका सुरूङमा खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, माथिल्लो त्रिशुली 1 र चिलिमी जल विद्युत आयोजनाका सुरूङमा उद्धार प्रयास जारी छ। त्रिशुली 3A को सुरूङमा फसेकाको उद्धारका लागि नेपाली सेना तथा विशेषज्ञ सहित 93 सदस्यीय टोली परिचालित छ। टोलीले ड्रिलिङ मेसिन, स्कावेटर, हाइड्रोलिक कटर लगायत उपकरण प्रयोग गरी सुरूङको प्रवेशद्वार पत्ता लगाउने र अवरोध हटाउने काम गरिरहेको छ। उद्धार टोलीले सुरूङको क्राउन हेड पत्ता लगाउन सफल भएको सेनाले जनाएको छ। गरिएको प्रारम्भिक अवलोकनमा करिब 7 मिटर व्यासको सुरूङको माथिल्लो भागसम्म पानीको सतह देखिएको छ। सुरूङभित्र ठूलो मात्रामा पानी रहेकाले उद्धार कार्य थप चुनौतीपूर्ण देखिएको छ। रसुवा बाढ़ीपछि हराइरहेका व्यक्तिहरूका आफन्त व्यग्र प्रतीक्षामा छन्। विभिन्न अस्पताल र उद्धार केन्द्रमा राखिएका आश्रय स्थलहरूमा सयौं आफन्त तथा परिवार सदस्यहरू खोजीका लागि पुग्ने गरेका छन्। यसै क्रममा रसुवाको बाढ़ीमा परेका झापाको 3 सकुशल उद्धार गरिएको छ। झापाका 46 पुष्कर ढकाल, 53 तेजनाथ भट्टराई र 31 सुदीप सुवेदी सकुशल फेला परेका हुन्। यस्तै झापाका 13 अझै सम्पर्कविहीन रहेको जनाइएको छ। यसैबीच रसुवा भोटेकोशीका बाढ़ी पीड़ितको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ। झापामा विभिन्न व्यक्ति र संघ संस्थाहरूले बाढ़ी प्रभावितहरूको नाममा राहत संकलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी यस्तो चेतावनी दिएको हो। यो सूचना विपरीतको कार्य कुनै व्यक्ति वा संघ संस्थाले गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 हेडक्वार्टरमा जानकारी गराउन समेत आग्रह गरिएको छ। कोशी र सिन्धुली जिल्लामा परेको काभ्रे र सिन्धुली जिल्लामा परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा पानीको बहाव करिब 1.5 मिटर बढ़ेपछि सप्तकोशी नदी किनारका बस्तीमा प्रहरीले सतर्कता अपनाउन माइकिङ गरेको छ। पहाड़ी क्षेत्रमा वर्षा भएपछि सप्तकोशी नदीमा आज बिहान 6 बजे चौतारामा 1,09,400 क्यूसेक पानीको जल सतह मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ। दिउँसो 12 बजे भने 1,28,000 क्यूसेक प्रति सेकेण्ड जल मापन गरिएको कन्ट्रोल रूमका कर्मचारी मुरली सिंहले बताउनुभयो। यस्तै अपरान्ह 4:20 भने 1,76,800 क्यूसेक बाह पुगेको छ। ब्यारेजमा भने आइतबार बिहान 6 बजे 1,60,005 क्यूसेक मापन गरिएको थियो। सुनकोशी सहित सप्तकोशीमा मिसिने सहायक नदीमा पानीको मात्रा बढ़दै गएपछि बराह क्षेत्र नगरपालिका अन्तर्गत सप्तकोशी नदी किनारमा रहेका बस्तीहरूमा महेन्द्रनगर इलाका प्रहरी कार्यालयले सचेत गराएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईका अनुसार बराह क्षेत्र मन्दिरदेखि धरहरा पाटनसम्मको नदी किनार क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सतर्क रहन आग्रह गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह गर्नुभएको छ। आज पार्टी कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरोबारे पार्टीको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले रसुवा बाढ़ीपछि सरकार एक्लै अघि बढ़न खोजेको भन्दै आपत्ति जनाउनुभयो। विपद व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न उहाँको आग्रह छ। उहाँले यसलाई राष्ट्रिय विपदको रूपमा बुझेर तीनै तहका सरकार र सरकारवालासँग समन्वय गरी प्रभावकारी रूपमा अघि बढ़न सुझाव दिनुभयो। उहाँले विपदलाई राजनीतिक विषय नबनाई राष्ट्रिय समस्याको रूपमा लिएर सबै दल र सरकार मिलेर संयुक्त रूपमा प्रयास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विपदमा जस लिने होड़बाजी नगरी साझा समाधान खोज्न सबै राजनीतिक दलहरू सरकारलाई

0: गर्न तयार रहेको समेत उहाँको भनाइ छ। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
1: वास्तवमा प्रदेश सरकारसँग स्थानीय तहका सरकारहरूसँग मिलेर काम गर्नुपर्छ, त्यसका लागि होइन, श्रेयको लागि। जब सबै पोलिटिकल पार्टीहरूले भनेकै छन् श्रेयको होडबारी कसैले गर्दैन, यो साझा दुःख हो र समस्याको संयुक्त प्रयासबाट समाधान खोज्छौँ भनेर सबैले भनेको छ। यो राजनीतिक विषय होइन भनेको छ, यसमा राजनीति गरिन्न भनेको छ, सरकारलाई साथ दिन हामी तयार छौँ भनेको छ। हाम्रो पार्टीले अगाडि बढेर यस कुरालाई बोलेको छ, तर सरकार साधन स्रोतहरू एकछिनका लागि हेलिकप्टर सरकारले लियो, त्यसपछि यो नेपाल माउन्टेनियरिङ एसोसिएसन जस्ता रेस्क्यु कार्यहरूमा दक्षता हासिल भएका संस्थाहरू छन्, उनीहरू विभिन्न अप्ठ्यारा परिस्थितिहरूमा हिमालमा त्यस्तामा फसेका मान्छेहरूको कसरी रेस्क्यु गर्ने त्यो गरिआएका छन्।
0: सांस्कृतिक महत्व बोकेको रोपाई जात्रा देशका विभिन्न भागमा मनाइएको छ। रोपाई जात्रा विशेष गरी रोपाई सकिएको अवसरमा मनाउने गरिन्छ। यस्तै खुवासभाको खाँदबारी र चयनपुरमा विभिन्न बाजा गाजा, सांस्कृतिक झाँकी, लाखेनाश तथा हाँस्य व्यङ्ग्य सहित विशेष रूपमा यो जात्रा मनाइएको छ। गाई जात्राको भोलिपल्ट मनाइने यो जात्रा रोपाई सकिएको खुशियालीमा हरेक वर्ष आयोजना हुँदै आएको छ। विभिन्न बाजा गाजा, सांस्कृतिक झाँकी सहित खाँदबारी र चयनपुरमा रोपाई जात्रा भएको थियो। साथै सहभागीले विभिन्न प्रकारका प्रहसन व्यङ्ग्यात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए। जात्रामा हाँस्य व्यङ्ग्य र नेवार समुदायको लाखे नाच पनि प्रदर्शन गरिएको थियो। झापाको कमल गाउँपालिकामा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई कुष्ठ रोग अभिमुखीकरण तालिम प्रदान गरिएको छ। गाउँपालिकाको आयोजना तथा नेपाल लेप्रोसी फाउण्डेशन एलएफ को समन्वयमा गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका निजी फार्मेसी क्लिनिक तथा अस्पतालका प्रतिनिधिहरूका लागि अभिमुखीकरण प्रदान गरिएको हो। कुष्ठरोगको समयमै पहिचान, उचित उपचार र समुदाय स्तरमा रोगबारे रहेको भ्रम र विभेद न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा निजी स्वास्थ्य संस्थामा कार्यरत प्रतिनिधि तथा स्वास्थ्य कर्मीहरू सहभागी रहेका थिए। कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले नेपाल लेप्रोसी फाउण्डेशनले कुष्ठरोग नियन्त्रण तथा प्रभावित व्यक्तिहरूको जीवनस्तर सुधारमा उल्लेखनीय काम गर्दै आएको बताउनुभयो। मानव सेवा आश्रमको 14 स्थापना दिवसको अवसर पारेर धरान स्थित आश्रम परिसरमा संयौं दीप प्रज्वलन गरिएको छ। दीप प्रज्वलनसँगै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धांजलि अर्पण गरिएको थियो। वैदिक मन्त्रोच्चारण सहित शुरू भएको कार्यक्रममा पवित्र ध्वनिहरूबीच सहभागीले दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा आश्रमको 14 वर्ष यात्राका साथै सड़कमा सहयोगका पेक्षी अवस्थामा पुगेका नागरिकको संरक्षण, उपचार, पुनर्स्थापनामा आश्रमले खेल्दै आएको भूमिका बारेमा चर्चा गरिएको थियो। धरान उपमहानगरपालिका वडा नम्बर 16 वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले मानिसहरू रहरले सड़कमा नपुग्ने भन्दै उनीहरूको सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो। उहाँले सड़क आश्रित नागरिकलाई सम्मानजनक जीवन दिन मानव सेवा आश्रमले गरिरहेको सेवा अनुकरणीय रहेको समेत उल्लेख गर्नुभयो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
2: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपाख्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्तासुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपीडी सेवा, एक्सरे सेवा, घोपाख्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9840317753। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङबाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङबाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा मेङबाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित मेङबाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9956270030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
0: ब्रेकपछि बाँकी खबर। बाल बालिकाको जीवनमा अभिभावकको माया भन्दा ठूलो सम्पत्ति सायदै अर्को केही होला, तर जीवनको यही मूल्य सहारा गुमाएका बाल बालिकाका लागि धरान 3 तुर्केमा रहेको सरस्वती बालाश्रम विगत 33 वर्षदेखि अभिभावक, विद्यालय, परिवार र भविष्य निर्माण गर्ने साझा घर बनेको छ। यहाँ बाल बालिकाले केवल बस्ने ठाउँ मात्र पाएका छैनन्, उनीहरूले आत्मविश्वास, शिक्षा, संस्कार, अनुशासन र सम्मानित जीवनको आधार पनि पाउने गरेका छन्। एक रिपोर्ट। 2048 सालमा समाजसेवी स्वर्गीय कृष्णबहादुर शाहीको पहलमा स्थापना भएको आश्रमले 3 दशक भन्दा बढ़ी समयदेखि अभिभावक विहीन तथा असहाय बाल बालिकाहरूको पालन पोषण, शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण विकासमा निरन्तर योगदान दिँदै आएको छ। आश्रमबाट हुर्किएका धेरै बाल बालिका विभिन्न क्षेत्रमा स्थापित समेत भइसकेका छन्। आश्रमको सीमाभन्दा धेरै पर पुगेको यस संस्थाले बाल बालिकाको व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर सरस्वती बाल क्लब सञ्चालन गरेको छ। क्लब मार्फत बालबालिका वक्तित्व कला, हाजिरी जवाब, चित्रकला, खेलकूद, सांस्कृतिक तथा सृजनात्मक गतिविधिमा सहभागी, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना समेत विकास गरिरहेका छन्। यसै क्रममा सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै जिल्ला होटल तथा पर्यटन व्यवसाय संघका पदाधिकारी तथा सदस्यहरूले आश्रममा नै पुगेर बालबालिकाहरूका लागि भोजन गराउनका साथै संस्थाप्रति ऐक्यबद्धता जनाएका छन्। कार्यक्रममा आश्रमकी अध्यक्ष रूपमणि मास्केले आश्रमलाई सम्झेर सहयोग गर्न पुगेका सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै मानव सेवा भन्दा ठूलो धर्म अर्को नहुने धारणा राख्नुभयो।
3: यहाँले आइदिएर सम्झिदिनु भएर हाम्रो आश्रमलाई यसरी फैलिदिनु भएकोमा म आश्रमको तर्फबाट र सम्पूर्ण केटाकेटीको तर्फबाट हार्दिक नमन गर्न चाहन्छु र यसरी नै उहाँको यो कार्यक्रमलाई जस्तो जिल्ला होटल व्यवसाय होटल तथा पर्यटक व्यवसायीहरूले यो गर्नुभएको कार्यक्रम एकदम सराहनीयपूर्ण छ। उहाँले साथै नै पीडितहरूलाई त्यो पीडित देख्ने थियो यो पनि एक प्रकारको पीडितै हो। यहाँले यो गर्नुभएको यो पनि एउटा सेवामूलकै हो। यसलाई सेवामूलक भन्दा पनि ठुलो हामीले मन्दिरमा गएर पूजा गर्नुभन्दा पनि यी ससाना बालबालिकाहरूलाई केही खाना खुवाउनु पाएर उनीहरूको भर्नु पाएदेखि हाम्रो योभन्दा ठुलो धर्म केही पनि होइन।
0: यस्तै जिल्ला होटल तथा पर्यटन व्यवसाय संघका सल्लाहकार तथा प्रतिनिधि तेजबहादुर पुरीले सेवा भावमा धन भन्दा पनि मन ठूलो हुने बताउनुभयो। बालबालिकाहरूको उज्जवल भविष्यका लागि थोरै भए पनि योगदान गर्न पाएकोमा आफूहरूलाई खुशी लागेको उहाँको भनाइ थियो।
4: यसमा धन भन्दा पनि मनको कुरा आउँदो रहेछ। त्यसले गर्दाखेरि यो आउने हामीले धरानमा आएर धरानमा पनि हाम्रा व्यवसायीहरू भएका कारणले गर्दाखेरि हामीले यो कार्यक्रम गर्न खोजेका छौँ। त्यसैले म सम्पूर्णलाई हाम्रो उद्देश्य हाम्रो कुनै नामाको संस्था होइन, सेवामूलक संस्था हो। हामीले दाताहरूले दिएको केही दुई पैसा कार्यक्रम गर भनेर केही बच्चाको केही सदस्यहरूको रकमबाट उठाएर हामीले कार्यक्रम
0: सरस्वती बाल आश्रम केवल एउटा सामाजिक संस्था मात्र होइन, अभिभावक गुमाएका बालबालिकाहरूको सुरक्षित घर, सपनाको विद्यालय र उज्जवल भविष्य निर्माण गर्ने जीवनशाला बनेको छ। सीमित स्रोत साधनका बीच पनि समाजका उदार मन भएका व्यक्ति, संघ संस्था र दाताको निरन्तर सहयोगले आश्रमले आफ्नो सेवा यात्रालाई निरन्तरता दिँदै आएको छ। सप्तरी स्थित कुस्तख्ता लेखा नियन्त्रक कार्यालय कोले निकायको स्वामित्वमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीय उज्जवल झाले बनाएको घर टहरा हटबाट खुलेको छ। उच्च अदालत जनकपुर राजविराज इजलासले झाले गरेको निजी हकदावीलाई तत्काल संरक्षण नगर्ने स्पष्ट आदेश दिएपछि सरकारी जग्गा खाली गराउने प्रक्रियाका लागि बाटो खुलेको हो। कोले निकायको स्वामित्वमा रहेको साविक वडा नम्बर 7 हाल वडा नम्बर 6 अन्तर्गतको किट्टा नम्बर 90 को 2 कट्ठा 14 धुर जग्गामा झाले घर निर्माण गरी भोक्सलन गर्दै आएको विषयमा परेको रिटमाथि सुनवाई गर्दै उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशद्वय रामबहादुर थापा र पुण्यशिला दवाड़ी घिम्रेको संयुक्त इजलासले निवेदक झाको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गर्दै विवादित विषयमा कानून बमोजिम गर्नु भन्ने आदेश दिएको छ। अब सुन चाँदीको बजार भाव। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलामा 9,500 रूपियाँले घटेको छ। आज सुन 3,09,000 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। शुक्रबार सुन 2,400 रूपियाँले घट्दै 3,18,500 रूपियाँ प्रतितोला कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घटेर तोलाको 4,780 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी 4,965 रूपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
5: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
6: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
5: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
6: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
5: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
6: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
5: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गोलडागी रोड, डीमैक्स अगाड़ी संपर्क नंबर 023-575-906 ओम शांति डेंटल मुस्कान सधैं भरी।

0: ब्रेकपछि अन्तर इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। पनामा होण्डुरस र एल साल्वाडोरले यसअघि नै एल निनोका कारण आपतकाल घोषणा गरिसकेका छन्। पेरूले पनि एल निनोकै कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई ध्यानमा राख्दै आफ्ना झण्डै एक तिहाई शहरमा आपतकाल घोषणा गरेको छ। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलको जोखिम बढ़न सक्ने अनुमान गरेको छ। यस वर्षको एल निनोले मध्य अमेरिकामा केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। एल निनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रम 0.5 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम वृद्धि कायम भएको अवस्थामा यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई नै खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनोको प्रभाव हो। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरिएको एएफपीले जनाएको छ। अब खेल खबर। अजरबैजानमा आयोजना हुने फिफा अण्डर 15 विश्वकप एन्ड फेस्टिभल 2026का लागि नेपाली टोली छनौट प्रक्रिया अन्तर्गत कोशी प्रदेश स्तरीय खेलाड़ी छनौट प्रक्रिया धरानमा शुरू भएको छ। धरान स्थित एन्फा एकाडेमीमा सञ्चालन भइरहेको दुई दिने छनौटमा कोशी प्रदेशका 11 जिल्ला बाट छनौट भएका 272 युवा खेलाड़ी सहभागी छन्। इन्फाले देशका 49 जिल्लामा सञ्चालन गरेको खुल्ला जिल्ला छनौटबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाड़ीहरूलाई प्रदेश स्तरीय छनौटमा सहभागी गराइएको हो। कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, उदयपुर, खोटाङ र भोजपुरका खेलाड़ी छनौट प्रक्रियामा सहभागी भएका छन्। र जिल्ला भलिबल संघ संखुवा सभाको 10 अधिवेशनबाट मेदिनी घिमरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। आइतबार सम्पन्न अधिवेशनले जिल्लामा भलिबल खेलको विकास विस्तार र खेलाड़ीको क्षमतालाई अभिवृद्धि गर्ने प्राथमिकता राख्दै नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय सदस्य प्रमुख अतिथि प्रवीण श्रेष्ठ रहनु भएको थियो। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा सुमन श्रेष्ठ र रविन लो, सचिवमा तीर्थराज पन्त तथा कोषाध्यक्षमा विष्णु श्रेष्ठ चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा जापान राई, मणिसुन्दर राई, शान्ता राई, देव श्रेष्ठ, बिन्दा मोक्तान, आशिष राई, सुनिल लिङथेप र प्रवीणा तामाङ चयन हुनुभएको छ। अधिवेशनबाट प्रदेश प्रतिनिधिमा विनोद राई र सुरेन्द्र गिरी तथा केन्द्रीय प्रतिनिधिमा मेदिनी घिमरे चयन हुनुभयो। नवनिर्वाचित अध्यक्ष घिमरेको नेतृत्वमा संखुवा सभामा भलिबल खेललाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र लोकप्रिय बनाउँदै नयाँ प्रतिभाको पहिचान र विकास गर्ने।
1: This is Radio Sankhuasabha 95.5 MHz.
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029-562-061
4: 029-570-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasubha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द. सवारी साधनका लागि वैकल्पिक व्यवस्था गरिएको ट्राफिक प्रहरीको भनाई. भोटेघोसी बाढ़ीपछि विभिन्न देशद्वारा राहत सामग्री दिने क्रम बढ़दै दोस्रो चरणमा थप 30 लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने अस्ट्रेलिया सरकारको घोषणा. बाढ़ीका कारण त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको उद्धारको प्रयास शुरू. सुरक्षाकर्मी र विज्ञ टोली परिचालन. युरोपेली संघमा प्रवेशका लागि वार्ता पुनः शुरू गर्ने प्रस्ताव आइसल्याण्डद्वारा अस्वीकार. र एसीसी प्रिमियर कप क्रिकेटमा हङकङ र ओमानको विजयी शुरूआत. नेपालले भोलि बहराइनसँग प्रतिस्पर्धा गर्दै

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र पूजनी समाचार अब विस्तारमा।
1: मुलुकको सबैभन्दा व्यस्त सड़क सञ्जाल मध्येको एक पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको कृष्ण भीरमा सड़क भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। त्रिशुली नदीले कटान गरेपछि कृष्ण भीर क्षेत्रमा पहिरो गएपछि बाटो बन्द भएको हो। प्रहरीका अनुसार कृष्ण भीरमा झण्डै 20 मिटर लम्बाएको सड़कको आधाभन्दा बढ़ी भाग भाँचिएको छ। यसैबीच कृष्ण भीरमा सड़क भाँचिएपछि काठमाण्डबाट बाहिरिने सवारी साधनका लागि वैकल्पिक सड़क प्रयोगमा ल्याइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज अनुसार काठमाण्डबाट बाहिरिने सवारी साधनलाई तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो। उनका अनुसार ठूला सवारी साधन काठमाडौँ बाइरोड नौबिसे पालोङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारी साधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यसैबीच सड़क विभागका महानिरीक्षक डाक्टर विजय जयसीका अनुसार कृष्णभेरमा भाँचिएको सड़कको अवस्थाबारे अध्ययन गर्न काठमाण्डुबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ। सड़कको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढ़ाइनेछ।
0: भोटेकोशी बाढ़ीपछि विभिन्न देशले राहत सामग्री दिने क्रम बढ़ेको छ। परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स, यूएई लगायतका देशबाट राहत सामग्री प्राप्त भएका छन्। त्यस्तै अमेरिका, जापान, कतार, सिंगापुर, अस्ट्रेलिया, मलेसिया, म्यानमार, बंगलादेश, पाकिस्तान लगायत अन्य देश तथा साझेदारबाट अत्यावश्यक सामग्री प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच चीनले नेपाललाई 50 टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ। राहत सामग्री चिनिया जनमुक्ति सेनाको वायुसेवाका दुईवटा विमानले आज बिहान काठमाण्डु ल्याएका हुन्। यसैबीच श्रीलंका सरकारले भोटेकोशी विपत्ति पछिको उद्धार कार्यमा सघाउन सहायता टोली पठाउने भएको छ। श्रीलंका सहायक रक्षा मन्त्री अरूणा जयशेखरले श्रीलंकाली संचार माध्यमसँग कुरा गर्दै त्यसबारे बताएका हुन्। उनले नेपालको आवश्यकताका आधारमा राहत टोली पठाउन योजना बनाइरहेको बताएका थिए।
1: अस्ट्रेलिया सरकारले बाढ़ीपछि जारी उद्धार तथा पुनर्स्थापनाका प्रयासका लागि दोस्रो चरण अन्तर्गत थप 30 लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। राहत सामग्री अस्ट्रेलियाली रक्षा बल मार्फत प्रभावित क्षेत्रमा पुर्याइने मन्त्रालयले जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले संकट व्यवस्थापन टोली, कन्सुलर अधिकारी तथा अस्ट्रेलियन फेडरल प्रहरीका अधिकारीसहित 12 जना संकट व्यवस्थापनमा सहयोग गर्न खटिएको समेत बताएको छ। यसैबीच बाढ़ीपछि प्रभावितका लागि राहत तथा मानवीय सहायता सामग्री लिएर विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय उडान भएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलको विवरण अनुसार बुधबारदेखि आइतबारसम्म भारत, अमेरिका, ओमान, चीन र दक्षिण कोरियाबाट गरी 10 वटा उडान भएका छन्।
0: भोटेकोशीको विनाशकारी बाढ़ीपछि नुवाकोटको विदुर नगरपालिका 10 को दावीले पाखोमा रहेका अशक्त तामाङ दम्पतिको साँघुरो घर बाढ़ी पीड़ित र बेपत्ता आफन्त खोज्दै आएका व्यक्तिका लागि आश्रयस्थल बनेको छ। आफै आर्थिक र शारीरिक समस्यामा रहेका प्रेमबहादुर र मैया तामाङले 3 दिनमै 200 भन्दा बढ़ीलाई घाँस बाँस दिएका छन्। नुवाकोटबाट कान्तिपुर कर्मी विमल खतिवड़ा र अर्जुन पौडेलले तयार पारेको सामग्री अबको क्रममा
2: नुवाकोटको विदुर नगरपालिका 10 स्थित दाबीलेको पाखोमा जस्ताले छाएको एउटा मात्र घर छ। वरिपरि अरू कुनै घर छैनन्। तल हेर्यो भने भोटेकोशीले बस्ती बनाएर थुपारेको यग्रयान मात्र देखिन्छ। पक्की घर डुबेका छन्। पारिपट्टिका सग्ला घरहरू पनि सुनसान देखिन्छन्। तर दाबीलेको पाखोमा रहेको साँगुरो यस घरमा बाढ़ीपछि पाहुना टुटेका छैनन्। बाढ़ी आएकै दिन 10 भदौमा उत्तर गया माध्यमिक विद्यालयमा अध्ययनरत 31 जना विद्यार्थी र शिक्षकले ओत पाए। 81 बाढ़ी आएपछि बल्ल तल जोगिएर उनीहरू त्यहाँसम्म पुग्न सफल भएका थिए। त्यस दिन उनीहरूका लागि सो घर सुरक्षित आश्रयस्थल बनेको थियो। वरपर घर नभएकाले बाढ़ी पीड़ितहरूका लागि सो घर अहिले भोक प्यास मेटाउने मात्र होइन, रात परे बास बस्ने स्थल पनि बनेको छ। बाढ़ी पहिरोमा परेका आफन्त र भागेर ज्यान जोगाउनेहरूका लागि सो घर एक किसिमले सेल्टर जस्तै बनेको छ। हरेक दिन बास बस्नेहरू 15 देखि 20 जना टुट्दैनन्। बाढ़ी यताका 3 दिनमा त्यहाँ 200 भन्दा बढ़ीले आश्रय लिइसकेका छन्। जंगलको सीमामा भएकाले घामले पोलेर अतालिएकाहरूका लागि पानी पिउने घर त्यही बनेको छ। घरधनी प्रेमबहादुर र उनकी श्रीमती मैया तामाङ अशक्त छन्। प्रेमबहादुरको मेरुदण्डमा समस्या आएकाले जसोतसो लौरोको सहारामा घर वरपर मात्र गर्न सक्छन्। मैयाको देब्रे खुट्टा राम्रोसँग चल्दैन। तामाङ दम्पति अशक्त भए पनि घरमा आएका पाहुनालाई झर्को नमाने गाँस बाँसको व्यवस्था गरिरहेका छन्। भोको पेट राख्दैनन्, सो क्षेत्रमा सरकारको उपस्थिति देखिँदैन। तर तामाङ दम्पतिले आफ्नै बलबुतामा समस्यामा परेकालाई सहयोग गरेर ठूलो गुण लगाइरहेको त्यहाँ आश्रय लिइरहेकाहरू बताउँछन्। बाढ़ी आएको दिन प्रेमबहादुर घर बाहिर बसिरहेका थिए। उनले भने, लौरोको सहारामा खोला नियाल्न पुग्दा त म बेपत्ते आत्तिए। लौ बाढ़ीले सखा पार्यो भन्दै श्रीमतीलाई बाढ़ी हेर्न बोलाए। हेर्दा हेर्दै केही क्षणमै बेत्रावती बजार बगर बनेको उनले बताए। उनले भने, गाड़ी हिँड्ने सड़क बाढ़ीले बगायो, स्कूल डुब्यो, स्कूलका बस पुरिए। चार पुस्तादेखि सो ठाउँमा बसोबास गर्दै आएका उनले यत्रो ठूलो बाढ़ी यसअघि कहिले नदेखेको बताए। उनले भने, यो त बाढ़ी जस्तो पनि थिएन, ज्वालामुखी फुटेर आए जस्तो पो देखिन्थ्यो। यस्तो विपत्तिमा व्यक्तिगत तौरमा जे जति गर्न सकिन्छ त्यही आफूहरूले पनि गरिरहेको उनले बताए। घरमा चामल दाल सकिन लागेको मैयाले बताइन्। घरमा आएका पाहुनालाई मैया सकि नसकी पकाएर खुवाउँछिन्। केही केही पाहुनाले आफै पकाउने गरेको उनले बताइन्। उनले भनिन्, के गर्नु, राम्रो हुँदा त सबैले आफै गरेर खाइ हाल्छन् नि, हाम्रो घर खोज्दै को आउँछ र? दुःख परेका बेलामा त हो सहयोग गर्नुपर्ने, त्यसैले सकि नसकी सहयोग गरिरहेका छौं। तामाङ दम्पतिको घरमा अहिले घरबारबिन बनेका उनका देवर जुहानलाल तामाङको पाँच जनाको परिवारले पनि आश्रय लिएको छ। जुहानलालका नाति भोटेकोसीको बाढ़ीमा परेर सम्पर्कविहीन छन्। बाढ़ीमै परिवार हराइरहेका हरिबहादुर राई पनि सोही घरमा आश्रय लिएका छन्। उनको आंगिटारमा रहेको घर बाढ़ीले बगाएको छ। उनकी श्रीमती, नातिनी, सासू, ससुरा सबै बाढ़ीमा परेर सम्पर्क यी मनकारी तामाङ दम्पतिको आय आर्जनको ठूलो स्रोत भने छैन। प्रेमबहादुरले 4,000 वृद्ध भत्ता र श्रीमती मैयाले अशक्त भत्ता 2,000 मासिक रूपमा पाउँछन्। मैयाले भनिन्, छोरा छोरीले पनि कहिले काही पैसा दिन्छन्, यसैले पालिएका छौं। पाखोबारीमा फलेको अन्नले वर्ष दिन समेत खान पुग्दैन। अन्न बाली पनि बाँदरबाट जोगाउन नसकिएको तामाङ दम्पतिको गुनासो थियो। उनले भनिन्, घर सानो भए पनि मन सानो पारेका छैनौ। बाहिर भित्र जहाँ जसरी अटिन्छ बसेका छौं, रुखो सुखो खाएका छौं, भोको कसैलाई सुताएका छैनौ। घरमा भएको राशन पानी सकिन लागेकोमा भने दुवैलाई चिन्तित बनाएको छ। जताततै बाढ़ीले ल्याएको माटो र गेग्रान मात्र छ। राशन पानी ल्याउन जान सक्ने अवस्था पनि छैन। कतैबाट जोड़जाम गर्न पाए बास बस्न आउनेलाई भोको पेट सुताउनु नपर्ने मैयाको भनाई छ। उनले भनिन्, अझै केही दिनका लागि त चामल र दाल छ, त्यो पनि सकियो भने केही उपाय लाग्ला नि। तामाङ दम्पतिका दुई छोरा र दुई छोरी अहिले साथमा छैन। जेठो छोरो विशाल रोजगारीका सिलसिलामा भारत पुगेका छन्। कान्छो छोरा बुद्ध त्रिशुली बेत्रावती रोडमा अटो रिक्सा चलाउँथे, आफ्नाका लागि यसैबाट खर्च जुटाउँथे, बा आमालाई पनि सहयोग गर्थे। भोटेकोसी बाढ़ीले बुद्धको अटो मात्र बगाएन, उनले अटो चलाउने रूट पनि तहस नहस बनाइदियो। निराश अनुहार लगाउँदै बुद्धले भने, अब के गरेर खाने, बा आमा अशक्त हुनुहुन्छ, घरको अवस्था गाह्रो छ, मजदूरीको काम पाए पनि गर्थे।
1: रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढ़ीका कारण त्रिशुली 3A जलविद्युत आयोजनाको स्वर्गमा फँसेका व्यक्तिको उद्धारको प्रयास शुरू भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरी सुरुङमा खोजी शुरू गरेको हो। गैराती सो क्षेत्रमा वर्षा र भोटेकोसीमा बाढ़ी बढ़ेपछि उद्धारका काम केही समय रोकिएको थियो। बाढ़ीको बहाव कम भएसँगै पुनः उद्धारको काम शुरू भएको सेनाले जनाएको छ। उद्धार टोलीमा विशेषज्ञ सहित 93 जना संलग्न छन्। माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेकाको खोजी गर्न सेनाले हेलिकप्टरमा स्काभेटर र डोजर लगेको छ।
0: भोटेकोसी बाढ़ीमा परी घाइते भएका 43 जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा 24 जना उपचारपछि घर फर्किएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल 17 घाइतेको उपचार भइरहेको छ। एकजनालाई थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको छ। उपचारका क्रममा बेदुर नगरपालिका 10 नुवाकोटका महेश डंगोलको केही दिन अघि मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच भोटेकोसी बाढ़ीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्।
1: रसुवाको भटेकोसी नदीमा आएको बाढ़ीपछि चितवनमा फेला परेका सब व्यवस्थापनको विषयमा स्थानीय प्रशासनले आफ्नो धारणा सार्वजनिक गरेको छ। सबैभन्दा धेरै सब फेला परेको चितवनमा स्थानीय प्रशासनले आज पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको हो। सबको पहिचान नहुँदासम्मका लागि कानून अनुसार व्यवस्थापन गरिएकाले चिन्ता लिनु नपर्ने चितवनका प्रमुख जिल्लाधिकारी गणेश अरियालले बताए।
3: यो सिस्टम भनेको वास्तवमा कतिपयले दाह संस्कार भनेर भनिदिनु भयो, एक्चुअली यो दाह संस्कार होइन, थिएन र छैन, नम्बर एक। नम्बर दुई, कतिपय एकदम रिगरस खालको टर्मिनोलोजी पनि हामीले युज गर्यौँ, गाडेको भन्ने कुरा गरेका छौँ। यो चाहिँ यो व्यवस्थापन हो, दाह संस्कार होइन, दाह संस्कार होइन, यो अन्तिम संस्कार होइन। पहिचान नहुन्जेलसम्मको लागि सम्मानजनक हिसाबमा सबको पहिचान नहुन्जेलसम्मको लागिको यो चाहिँ टेम्पोररी प्रोटेक्सन सिस्टम हो र अर्को गाडेको भन्ने कुरा होइन। जमिन मुनि कानून बमोजिम यसलाई व्यवस्थापन गरिएको कुरा हो भन्ने कुरा बुझिदिन तपाईँ मात्र यो यथार्थ बाहिर समाजमा जाओस् भन्ने कुरा हामी अनुरोध गर्न चाहन्छौँ। त्यही 272 शवहरू हामीसँग प्राप्त भएका छन्। 272 मध्ये 10 शवहरू पहिचान भएका छन्, परिवारले लगिसक्नु भएको छ, 10 शव परिवारले लगिसक्नु भएको छ। 272 मध्ये 10 शव भनेपछि हामीसँग अहिले त्यो मध्ये तपाईँलाई मैले निवेदन गर्नु, 2 शवहरू महिला र पुरुषको हिसाबले हामीले चाहिँ छुट्याएका छौँ। त्यो 2 शव चाहिँ महिला र पुरुष भनेर छुट्टिन सक्ने अवस्थामा छैनन्, अरू महिला र पुरुष छुटिएर हामीले राखेका छौँ।
1: पीड़ित परिवारका सदस्यलाई सब पहिचानका लागि पर्याप्त समय नदिएको भन्दै आलोचना भइरहेका बीच प्रशासनले तत्कालका लागि सब व्यवस्थापन गरिएको जनाएको छ। स्वास्थ्य जोखिम लगायतका बाध्यात्मक परिस्थितिका कारण सबको जमिनमुनि व्यवस्थापन गर्नुपरेको प्रमुख जिल्लाधिकारी अरियालले बताए।
3: तपाईँ हामी सबैलाई थाहा छ, यो हाम्रो इट वाज नट आवर च्वाइस, होइन, हाम्रो च्वाइस थिएन, एक्चुअली इट वाज कम्पल्सन, होइन, हामी अप्सन लेस भएर यो कम्पल्सनमा जानु बाहेक हामीसँग अर्को विकल्प भएन। त्योभन्दा अगाडि हामीले के प्रयत्न गर्यौँ भन्ने कुरा तपाईँलाई थाहा छ, टेम्पोरेरी होल्डिङ सेन्टरको कुराहरू, अस्पतालमा राखिएका सबका व्यवस्थापन, यहाँ भएका सबै अस्पतालमा सब राख्ने लगायत सबै कुराहरू गरिसक्दा पनि अब हुँदैन, सर्वत्र दुर्गन्ध फैलिने र डक्साबरको कुरा, यो महामारी फैलिने अवस्था गयो भने यसले चाहिँ यो हाम्रो चाहिँ समाजलाई तबाह बनाउँछ भन्ने खालको कुरा भयो। हामी अन्तिम विकल्प र विकल्पविहीन विकल्पको रूपमा यो टेम्पोरेरी बर्डिल सिस्टममा हामी गएको हो। यो छनौट थिएन, यो बाध्यता थियो, पहिलो रोजाइ थिएन, सबै विकल्पको चाहिँ परीक्षण गरिसकेपछि गएको अवस्था थियो। मूलत यसको उद्देश्य भनेको समुदायमा अब संक्रमण नहोस्, थप संक्रमण चाहिँ नहोस् भन्ने हिसाबले हामीले त्यसमा चाहिँ गएका हौ भन्ने कुरा तपाईँहरूलाई निवेदन गर्न चाहन्छु।
1: रसुवामा आएको बाढ़ीका कारण चितवनमा मात्रै 200 बढ़ी शव फेला परेको छ। संकलन भएका सबै शवको डीएनए परीक्षणका आधारमा परिवारलाई जिम्मा लगाउन मिल्ने गरी व्यवस्थित गरिएको चितवनका प्रमुख जिल्लाधिकारी अरियालले बताए।
3: जस्तो हामी जुन प्रोसेसमा जाँदैछौँ, 262 के अरे फोटो हामीसँग छन्, त्यो फोटोको तल ट्याग नम्बर छ, त्यो ट्याग नम्बरकासँग म्याच हुने गरी हामीले चाहिँ डीएनए को सेम्पल लिएका छौँ। डीएनए को सेम्पल लिएको कन्टेनरमा हामीले एउटा ट्याग दिएका छौँ, त्यो ट्यागलाई त्यो ट्यागका आधारमा हामीले शवको व्यवस्थापन गरेका छौँ। शवको व्यवस्थापनको सन्दर्भमा हामीले जुन शव चाहिँ व्यवस्थापन गरेका छौँ यो सिस्टम अन्तर्गत, जस्तो बीएचएफ 40 भनेको भरतपुर अस्पतालबाट जेनेरेट भएको यो नम्बर हो, डीएनए को सेम्पलमा पनि यही छ, यसैको आधारमा हामी डीएनए सेम्पल चाहिँ मेन्टेन गरेका छौँ। यो भनेको डेड बडीको कुनै पार्टमा हामीले चाहिँ त्यो वायरले बाँधेर यो राखेका छौँ। जब कुनै आफन्त मेरो फलानु मेरो यो नम्बर रहेछ, मेरो फोटोको नम्बर यो हो, म डीएनएमा जान चाहन्छु भनेर आउनुभयो भने डीएनए को प्रोसेस भरतपुर अस्पतालले चाहिँ यो प्रक्रिया हामी अगाडि बढाउँछौँ। प्रक्रिया अगाडि बढाइसकेपछि डीएनए म्याच भयो भने हामी पहिला चाहिँ यो नम्बर खोज्छौँ, माथिबाट सब उत्खनन गर्छौँ, सम्बन्धित व्यक्ति जो हुनुहुन्छ अन्तिम संस्कारका लागि लिएर जान्छु भनेर हामी दिन्छौँ, हामी सहजीकरण गर्छौँ।
1: यसैबीच हिमालय महासचिव शंकर पोखरेलले सब व्यवस्थापनका नाममा सामूहिक रूपमा जमिन मुनि राख्नु उचित नहुने धारणा राखेका छन्।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ओहो जेठा, बजार हिट कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, हुलास जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
5: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सड़क अवरूद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति निरन्तर राख्ने व्यवस्था गरेको छ। सड़क अवरूद्ध भएका कारण काठमाण्डु उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिमा कठिनाई भएको बताउँदै निगमले उद्योगीहरूसँग छलफल गरी वैकल्पिक व्यवस्था मार्फत आपूर्ति सहज बनाउने निर्णय गरेको जनाएको छ। बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी लगायत जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग समन्वय गरी खाली बुलेटमा ग्यास सिलिण्डर रिफिल गरेर कृष्णभीरको बाटो नखुलेसम्म ट्रक मार्फत वैकल्पिक मार्गबाट काठमाण्ड उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरिने निगमले उल्लेख गरेको छ।
6: परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढ़ीका कारण चीनको क्यारुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन्। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुर नगरपालिका एक ढुंगे पुगेका मन्त्री खनालले प्रारम्भिक जानकारी अनुसार क्यारुङमा 1000 जना नेपाली छन् भन्ने सूचना पाएको र उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने बताएका हुन्। सिन्धुपाल्चोक स्थित तातपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको मन्त्री खनालले जानकारी दिए।
5: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि उद्धार गरिएका बाढ़ी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डावा दुर्घटनामा परेको छ। बसमा सवार 38 जना मध्ये 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइते मध्ये 27 जना उपचारपछि घर फर्किएका छन्। 5 जनाको उपचार भइरहेको छ। बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रूकुम पूर्वकी ममता परियारको मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासी पूर्वमा उपचार भइरहेको उनले बताए। यस्तै सुर्खेतकी रीता गन्धर्वको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। रसुवाबाट उद्धार गरी काठमाण्डु ल्याइएका बाढ़ी प्रभावितलाई बोकेर बर्दियातर्फ आउँदै गरेको बस कावासोती नगरपालिका 16 डण्डामा दुर्घटनामा परेको हो।
6: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि प्रभावकारी रूपमा काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सबै तह र निकायलाई निर्देशन दिएका छन्। सभापति लामिछानेले बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका प्रयासबारे पार्टीका विभिन्न निकायबाट जानकारी लिएको रासुवाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। उनले प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन पार्टीका संयन्त्र, स्वयंसेवक र सम्बन्धित निकायबीच समन्वय गर्न भनी निर्देशन दिएका छन्। लामिछानेले प्रभावित पालिकाका सभापतिसँग समेत छलफल गरेको रासोपाले जनाएको छ।
5: एमाले प्रभावित क्षेत्रमा 3 सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई समेटेर तत्काल एकीकृत कमाण्ड पोस्ट निर्माण गर्न सुझाव दिएको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा नुवाकोटको स्थलगत अवलोकनपछि प्रतिवेदन तयार गरी एमाले सरकारलाई सुझाव दिएको हो। त्यस्तै मुख्य सड़क नजोड़िएसम्म वैकल्पिक माध्यम मार्फत जोखिममा रहेका क्षेत्रहरूमा खानेपानी, औषधि र खाद्यान्न पुर्याउन एमाले आग्रह गरेको छ। यसैबीच नेपाली कंग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जमा गर्ने भएको छ। कंग्रेस प्रवक्ता राज चालिसेले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताएका छन्।
6: बाढ़ी प्रभावित क्षेत्र में उद्धार राहत खाद्यान्न वितरण पुनर्स्थापना पुनर्निर्माण का सब काम तीन तह का सरकार बीच समन्वय कर अघि बढ़ने बागमती प्रदेश का मुख्यमंत्री किरण थापा मगर ने बताया। मुख्यमंत्री थापा मगर ने संघ प्रदेश और स्थानीय तह बीच देखिए समन्वय को कमी हटाऊ भोलिदी एकीकृत रूप में काम करने बताया। मुख्यमंत्री थापाले रसुवा पुगेर संघ र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुखसँग बैठक गर्ने र बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका सबै काममा समन्वयको व्यवस्था मिलाउने प्रतिक्रिया दिए। कान्तिपुर डायरीमा पुनः ब्रेक कपालो।
7: दैनिक रु 197 रु 50 लाख पुग्न तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: ओहो जेठा, बजार हिँड कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास छाप जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
4: उल्लास भए अरू किन खोज्ने?
5: अब आर्थिक प्रसंग। नेपाल टेलिकमले भोटेको सी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले सो सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिएका छन्। टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्हारका लागि प्राविधिक टोली परिचालन भएको छ। यसैबीच दूरसंचार प्राधिकरण विस्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई फोन हस्तान्तरण गरेको हो।
9: It's always fun when you hit the road.

0: सिद्धार्थ बैंक लिमिटेडले विपद प्रभावितको राहत उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2,51,00,000 रूपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। सो रकमको चेक सिद्धार्थ बैंक लिमिटेडका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बैशालले अर्थमन्त्री डाक्टर सोनिम बगेल हस्तान्तरण गरेका हुन्। यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढ़ीबाट प्रभावित नागरिकको खोजी उद्धार राहत र पुनर्स्थापनाका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4,01,00,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। यस्तै भोटेकोशी बाढ़ी पीड़ितको उद्धार राहत र पुनर्स्थापनाका लागि नै भन्दै रूपन्देही स्थित अर्घाखाँची सिमेन्ट लिमिटेडले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,11,00,000 रूपियाँ प्रदान गरेको छ। अर्घाखाँची सिमेन्टका संचालक अर्थमन्त्री छोरी मगेलाई भेटेर सो रकम हस्तान्तरण गरेका हुन्। यस्तै जयश्री फुड्सले बाढ़ीबाट प्रभावित समुदायको उद्धार राहत तथा मानवीय सहयोगका लागि सो कोषमा 25,00,000 रूपियाँ प्रदान गरेको छ। फुड्सले राहतका लागि 5,000 किलो चिउरा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय प्रसंग। आइसल्याण्डका मतदाताले युरोपेली संघ ईयूमा प्रवेशका लागि वार्ता पुनः शुरू गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। हिजो भएको जनमत संग्रहमा 52.8% मतदाताले वार्ता पुनः शुरू गर्न नहुने पक्षमा मतदान गरेका हुन्। 47.2% भने वार्ता अघि बढ़ाउन समर्थन गरेका छन्। करिब 13 वर्ष अघि रोकिएको ईयू प्रवेश वार्ता पुनः शुरू गर्ने विषयमा सरकारले जनमत संग्रह गराएको हो। आइसल्याण्डमा माछा तथा समुद्री उत्पादन देशको प्रमुख निर्यात मध्ये पर्छ। ईयूको साझा मत्स्य नीतिका कारण आफ्नो माछा मार्ने क्षेत्रमाथिको नियन्त्रण गुम्न सक्ने भन्दै धेरै मतदाताले प्रस्तावको विरोध गरेका हुन्। जनमत संग्रहमा 82.5% मतदान भएको थियो। यसअघि सन् 2009 पछि आइसल्याण्डमा भएको कुनै पनि निर्वाचनमा यति धेरै मतदान भएको थिएन। ईयूमा प्रवेश सम्बन्धी वार्ता सन् 2013 रोकिएको थियो। पछिल्लो जनमत संग्रहको नतिजाले तत्काल वार्ता पुनः शुरू हुन

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 9852060177।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9

0: छ। ए ल ल सँगै जाउ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङ का कपड़ा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946400
1: र 9819376375।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
0: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9852061580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक, सङ्खुवा सभा।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा,

0: गर्लफ्रेन्ड गीताञ्जली
1: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन् त यक्को मतिना जी छन् त यक्को यक्को मतिना।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला। खोजी कार्य जारी। खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयास बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामी छानेको चासो।
1: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ।
0: पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिने आयल निगमको भनाई। उपल्लो मुस्ताङको उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू। जोखिम नरहेको निष्कर्ष।
2: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ।
0: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टार लिंकले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण भीरको पहिरोपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
3: मुख्यत भोटेकोशी बाढ़ीको सन्दर्भमा तथा सुवा नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था पनि छ।
0: र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिम पहिरो, ताल फुट्ने र ठूला बाढ़ी आउने जोखिम बढ़दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कृष्णभीरमा आएको पहिरोका कारण मुगलिन काठमाण्डु सड़क खण्ड अवरूद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णभीरमा आएको पहिरोका कारण बाटो भाँसिँदा सड़क दुईतर्फी अवरोध भएको हो। सड़क अवरूद्ध भइरहेकाले दुईतर्फी नै सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी।
6: अब यो चाहिँ रसुवा भोटेकोशी बाढीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यस्तै गरेर अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यस्तै गरी विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दाखेरि 8730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ। र अहिले हामीले चाहिँ रात सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरी इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ विपद व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 करोड़ भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापन काम चाहिँ चलिराखेको अवस्था छ।
5: नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिनै जलसतह उल्लेख रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ़ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटेकोशी नदीमा पानीको बहाव अझै बढ़न सक्ने बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
7: अब यतिखेर अहिले पानी परिरहेको इलाका एउटा पूर्वी क्षेत्रमा कोशी प्रदेशको पूर्वी क्षेत्रमा तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा छ, खतराभन्दा माथि वर्षा चाहिँ कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाड़ी हिमाली क्षेत्र, त्यस्तै बागमती प्रदेशको समग्र क्षेत्र, गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यत अब भोटेकोशी बाढीको सन्दर्भमा रसुवा र नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था चाहिँ छ।
5: नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढ़ेको स्थान अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरी रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्लाधिकारी अजिता शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीहरूले पनि मुस्ताङ जिल्ला पनि एउटा हिमाली जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाई कार्यालय गमाङथाङ र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन त्यहाँ सम्भावित जोखिम कहाँ कहाँ छ, के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र उहाँले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
5: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि उद्धार तथा राहत कार्यमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। धादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्ण भीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुगलिन काठमाण्डौ सड़क खण्ड पूर्णरूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाण्डु ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हिटौडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो।
8: पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका किचनमा रहेका उद्योगहरूमा चाहिँ सिलिङ गरेर त्यही भएका सिलिन्डरमा सिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रोड मार्ग अहिले चाहिँ बुलेटै चाहिँ काठमाडौँ आउँदैन। त्यसको साथ चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि सिलिङ गरेर सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ।
5: भुटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो। छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या, सव्यवस्थापन, बाटो, पुल, विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
1: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ। कहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नुभएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोडिन्छन् र बाँकी कुरा स्वयं प्रधानमन्त्रीज्यूसँग पनि जोडिन्छ यो सबै कुराहरूमा चाहिँ पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नु।
5: साझा खबरमा अब विदेशका खबर। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वित तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेश वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले आइतबार लीगको खेल तालिकामा सार्वजनिक गरेको हो। यही भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्।
0: बाढ़ी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास।
9: बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
0: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास कुराकानी सँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीड़ितका सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। विनाशकारी बाढ़ीले निम्ताएको यस संकटमा चाहिने केही महत्वपूर्ण जानकारीहरू। तपाईलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला। यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदत लिन सक्नुहुनेछ। तपाईको जानकारीले बाढ़ीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ। तपाईले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन, सावधानी अप्नाउनुहोला। खास गरी मोबाइल एप्लिकेशनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको क्यूआर र खाता नम्बर सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, क्यूआर र लिंक आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। तपाईको थोरै सावधानीले पनि तपाई आफू ठगिनबाट जोगिन सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होशियार हुनुहोस्। आफन्त हराएका तथा बाढ़ी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ। यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ, त्यसैले होशियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस्। विपदमा सक्दो सहयोग गरौं, अनावश्यक झन्झट कसैलाई नदिऊ। भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ। बाढ़ी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ। विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल दूरसंचार प्राधिकरणले विस्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ। यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। विनाशकारी बाढ़ीले धेरैको ज्यान गयो, सयौं घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी

0: अधिकारी शम्भुप्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ।
1: टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनहरू छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत पाइन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्नु जति सक्दो छिटो मर्मत लगाएर कामहरू गर्नुको निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छन्। मलाई प्राविधिक कारणले धेरै समय लागेको छ नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकालाई पानी पनि त्यो राहत ल्याउनेहरू त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ। त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ कतिपय संरचनाहरू चाहिँ बिग्रि भत्किएको छ घरै गएको अवस्था छ त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला तुरन्तै।
2: अब अन्त्यमा सुडियो साहब खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनुभएका बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ। एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ या त उहाँहरूलाई चाहिँ समयमै सूचना उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ। जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यू गरेर ल्याउने या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै हस्पिटलमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ। उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गरेका छ आफन्तीको सुरक्षाको लागि
1: जिल्लाको अब त्यो एउटा ठूलै संख्यामा भोलुम हुन सक्छ। त्यो एउटा शख शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्न सक्छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ यसको बेलामा चाहिँ सहयोग नै गर्नुपर्छ र सहयोग गर्नुको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ। कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्रीको स्पष्ट आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ। अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानाको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ र बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विनाशकारी बाढ़ीले छोडेर गएको पीड़ाबाट माथि उठ्न सकस
3: भनौँ न के पाँचजना चाहिँ भेटेन के अत्तो बच्चै छ अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ एउटा चाहिँ भाइको छोरा
0: स्थलगत सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: Classic Tech को Wi-Fi 6 router, नाम एक घाम अनेक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। Classic Tech छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले केही सेकेण्डमै अन्धकारमय बनायो। विपदले भौतिक संरचना भत्किनुको दुःख भन्दा पनि मानवीय क्षतिले धेरै पीड़ा दिइरहेको छ। साथी सुशीला श्रेष्ठको स्थलगत रिपोर्ट।
6: यति बेला म भोटेपछि बाढीको अत्यन्त प्रभावित क्षेत्र नुवाकोटको बिजुर नगरपालिका वडा नम्बर 4 रहेको छु। अहिले म हाल ठ्याक्कै सैन्य एक नेपाली सेनाको तालिम केन्द्रमा छु, जहाँ चाहिँ बाढी प्रभावितहरूको उद्धार गरेर यहाँनिर हेलिकप्टर मार्फत ल्याइएको छ। तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन्, जुन हेलिकप्टरहरूले चाहिँ लसुवा बाढी अर्थात भोटेपछि बाढी पछि ठाउँ ठाउँमा फसेका अप्ठ्यारोमा परेका बाढी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ। यहाँनिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा थुप्रैजना बाढी प्रभावितहरूको आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाईमा कुरिरहनु भएको छ। हरेक हेलिकप्टर झर्दै गर्दाखेरि सबैका आँखा चाहिँ हेलिकप्टरमा हुन्छन्, कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ, हेरिरहनु भएको छ। जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँसो आउँछ, जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ। उपलब्ध विवरण अनुसार यहाँनिर भदौ 11 गते करिब 900 जनाको उद्धार गरिएको थियो, त्यसै गरी भदौ 12 गते 954 जनाको उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एकिन तथ्याङ्क हामीलाई प्राप्त भइसकेको छैन। हिजो चाहिँ 550 जनाको उद्धार गरिएको यही स्थान हो। सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ। यस क्षेत्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भिड समेत तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तार जाली बारिएको छ, वरिपरि तार जालीभित्र जसको आफन्त आउन बाँकी छ, जो कुरिरहनु भएको छ उहाँहरूलाई चाहिँ तार जाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन। उहाँहरू सबैजना तार जाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ। आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ। अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु, जहाँ चाहिँ बाढी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ। हजुर नमस्कार।
7: नमस्कार मैडम,
6: कहाँ देखा हम लोग?
7: मैं भारत से हूँ मैम।
6: भारत से?
7: हाँ, अपना भाई को ढूंढ रहा हूँ।
6: भारत से आया आप?
7: हाँ, हमारा भाई इधर ही अपर त्रिशूली वन में एज एडमिन काम कर रहा था।
6: अभी तक कुछ पता नहीं चला?
7: पता नहीं चला है, अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं, अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई।
6: हम भी दुआ करते हैं कि आपका भाई
7: जरूर
6: मिल जाए।
7: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए।
6: हजुर पनि हो, कहाँ देखे हुनुभएको?
8: म त काठमाडौँबाट।
6: हजुरको?
8: मेरो भाई।
6: हजुरको भाई कहाँ हुनुहुन्थ्यो?
8: हाम्रो घरबाट 9 छुट्या भन्ने समाचार छ, त्यहाँबाट थाहा छैन।
6: र स्वामी टिमुरेमै?
8: होइन, यही फुलबारीबाट अलि उता सुघाट,
6: सुघाटमा। अहिले कता कता खोजिसक्नु भयो?
8: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेको छ, तै पनि यहाँ नाम छ कि हुनु
6: हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो। हजुरको नाम चाहिँ?
8: मेरो रमेश।
6: भाइको?
8: विकास तामाङ हो, उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ।
6: खोजिसक्नु भयो? कति वर्षको हुनुहुन्थ्यो भाइ चाहिँ?
8: 29 वर्ष जति।
6: तपाईँको चाहिँ को पर्नुभयो?
9: मेरो छोरा पनि हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा देव मगर मेरो ड्राइभर, अनि दिनेश तामाङ, अनि के भन्छ केशव तामाङ।
6: पाँचजना?
9: हजुर,
6: पाँचजना पर्नुभयो। कहाँ हुनुहुन्थ्यो उहाँहरू?
9: उहाँहरू चाहिँ यस्तो भएको, तपाईँको चिप लागेर गएको बोर्डर, तिस सम्पर्क सम्पर्क भइरहेको थियो, त्यसपछि सम्पर्क दिने।
6: अन्तिम पटक 8:30 कुराकानी गर्नुभयो?
9: 8:30 कुरा भइरहेको थियो हाम्रो, त्यसपछि सम्पर्क।
6: अहिलेसम्म कहीँ कतै यसो
9: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन?
6: अहिले हजुर चाहिँ कहाँबाट आउनुभयो?
9: म काठमाडौँबाट आएको।
6: काठमाडौँबाट छोरा खोज्दै आउनुभयो?
9: छोरा भान्जी सबै भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि, अब कतै छ। अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ, अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेको छ, थुप्रो परेको छ तपाईँको हाम्रो गाउँतिर
10: गनेर
9: साथी नै भयो।
0: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। आज 33 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत अनुगमन शुरू भएको छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिन आयल निगमले ध्यान दिने भएको छ।
11: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हातबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्न,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीम कदाइली।
3: सम्पर्क 0294400084 र 98040485827।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार।
5: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै

0: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
2: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97429222।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल,
5: सम्पर्क नम्बर 9813655553
6: र 9843180049।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: नमस्कार।

0: वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 9852601177।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सरी म्याम, उहाँले सिट लिनुहुन्न।
1: कस्तो घमण्डी, किन नलिने?
0: उहाँ यो क्लबको ओनर हो, स्टाफ होइन।
2: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल भदौ 15 गते सोमबार, भदौ कृष्ण पक्ष तृतीया 31 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: उद्धार तथा राहतका लागि तीनै तहका सरकारबीच समन्वयको अभाव। टिचिङ अस्पतालको भित्तामा खोज्दै आफन्त। बाढीजन्य दुर्गन्धले संक्रमणको जोखिम। कृष्णभिरमा सड़क फाँसिएपछि राजधानी जोड्ने मुख्य मार्ग अवरूद्ध। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको कालो ताल रित्यो टर्यो थप विपत्तिको खतरा शीर्षकको शुभ समाचार।
0: नेपाल चीन सीमा क्षेत्रको केरूङ नजिकै हिम पहिरोले नदी थुनेर बनेको विशाल कृत्रिम ताल कालो ताल अन्तत प्राकृतिक रूपमा रित्तिएको छ। करिब 20 लाख घनमिटर पानी संचित भएको तालको पानी पूर्ण रूपमा निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको जनाइएको छ। चीनको जलस्रोत मन्त्रालय र चिनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाए अनुसार नेपाल को छेछेन खोला र चीनतर्फको पुरेपु साङपो नदीको संगमस्थल नजिकै हिम पहिरो चट्टान हिउँ लेदो तथा भग्नावशेष थुप्रिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो। नदी थुनिएपछि पानीको सतह तीव्र रूपमा बढ़दै गएर विशाल जलभण्डार बनेपछि चिनिया अधिकारी र विज्ञहरूले यसलाई दोस्रो विपत्तिको सम्भावित केन्द्रका रूपमा लिएका थिए। ताल अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा भइरहेको उद्धार तथा राहत अभियान समेत थप जोखिममा पर्न सक्ने चेतावनी दिइएको थियो। तर पानी प्राकृतिक रूपमा बाहिर बग्न थालेपछि तालको जलस्तर क्रमशः घट्दै गएको र अहिले पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको पाँचौं दिन आइतबार पनि सरकारी बाढ़ी प्रभावित 11 जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी राखेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्क विहीन भएकालाई खोज्न र सुरुङमा फँसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्चाल आयोजना स्थल र आयोजनाको कार्यालयमा गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध समेत गरिरहेका छन्। आइतबार साँझ 8 बजेसम्म अध्यावधिक जानकारी अनुसार आयोजना कार्यालय र सुरुङमा गरिए 933 जना सम्पर्क विहीन छन्। तर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपालले भने 898 जना सम्पर्क विहीन रहेको जनाएको छ। यसअघि भदौ 13 गते शनिबार 77 जना र 12 गते शुक्रबार 171 जनालाई सुरुङबाट उद्धार गरिएको थियो। आइतबार भने साँझसम्म कसैको उद्धार गर्न सकिएको छैन। रसुवागढ़ी आयोजनाबाट हराइरहेका 93 जनाको खोजी कार्य शुरू गरिएको छ। उपकरण लगेर सम्पर्क विहीन भएकाहरूको खोजी कार्य शुरू गरिएको हो। शनिबारसम्म भौतिक रूपमा खोजी कार्य शुरू नै हुन नसकेकोमा आइतबार बल्ल उपकरण सहित उद्धार टोली रसवागढी आयोजनाको विद्युत गृहमा गएको छ। चार दिनदेखि हराइरहेकाहरूको उद्धारमा ढिलाइ देखिएको छ। हराइरहेकाहरूमा रसवागढी हाइड्रो पावरका 49 कर्मचारी छन्। 2 ज्यालादारी कर्मचारी छन्। निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35 छन्। सिड ब्लूका 4 भेनस कन्स्ट्रक्सनका 3 पनि हराइरहेका छन् भने भूमिगत डिसेन्डरमा फँसेका 6 मध्ये 4 दुई दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ। त्यस्तै उनीहरू काठमाडौँ आइसकेका छन्। 3 भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए। रसवागढी हाइड्रो पावर कम्पनीका अनुसार उपकरण मार्फत खोजी गर्ने हो भने चाँडै उद्धार गर्न सकिने अवस्था छ। त्यस्तै लाङटाङ खोला आयोजनाबाट पनि 19 पहिले नै उद्धार भएकोमा सुरुङमा फँसिरहेका 41 अझै उद्धार हुन सकेको छैन। निजी क्षेत्रको यो आयोजनामा आइतबार मात्रै उद्धारका लागि उपकरण सहितको नेपाली सेनाको टोली परिचालन भएको छ। टोलीले खोज तलाश गरे पनि कुनै सफलता भने मिल्न सकेको छैन। उपचार सहितको व्यवस्था गर्न आवश्यक पर्ने मेडिकल टीम तयारीको लागि नेपाली सेनासँग समन्वय गरिएको छ। उद्धार स्थलमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित विभागीय प्रमुख, उत्पादन केन्द्र तथा आयोजना प्रमुख लगायतका कर्मचारी सहितको टीमलाई यथावत रूपमा साइटमा बसी नियमित रूपमा रिपोर्टिङ गर्न समेत निर्देशन गरिएको छ। यस्तै बाढ़ी गएको 5 दिनसम्म 781 शव विभिन्न जिल्लामा फेला परेका छन्। अहिलेसम्म न्यूनतम पनि 2502 सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। सम्पर्कविहीनमा सबैभन्दा धेरै जल विद्युत आयोजना र त्यसपछि विदेशी नागरिक रहेका छन्। विदेशी नागरिक मात्रै 592 सम्पर्कविहीन छन्। जल विद्युतका सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी। उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा शीर्षकमा कारोबार दैनिकमा यो खबर छ।
0: बाढ़ी प्रभावितका लागि संकलित राहत सामग्री वितरणमा तीनै तहका सरकारबीच समन्वय अभाव देखिएको छ। संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा सबै पीड़ितसम्म पुग्न नसकेको हो। सरकारी गोदाम र सेनाका ब्यारेकमा भने राहत सामग्री थन्किएका छन्। संघीय सरकारले राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गर्दा प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा विपद प्रतिकार्य फितलो बनेको सरकारवालाहरूले गुनासो गरेका छन्। प्रतिनिधि सभा सदस्य आशिका तामाङले समेत राहत वितरणलाई लिएर आक्रोश व्यक्त गर्नुभएको छ। धादिङको गल्छी गाउँपालिकाको कार्यालय पुग्नुभएकी सांसद तामाङले विभिन्न संघ संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुपारिएको भए पनि बाढ़ी पीड़ितको राहतसम्म हातसम्म राहत पुग्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो। बाढ़ी आएको 3-4 दिन बितिसक्दा पनि राहत वितरणमा ढिलाइ भएको भन्दै उहाँले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गर्नुभयो। उनीहरूबीच केही बेर भनाभन समेत भएको थियो। राहत वितरणको विषयमा वड़ा नम्बर 6 अध्यक्ष दीपक कार्की र सांसद तामाङ बीच भनाभन भएको थियो। राहत वितरण प्रभावकारी हुन नसकेको संघीय सरकारले पनि महसुस गरेको छ। संघीय सरकारले आफै राहत वितरण गर्न असमर्थता जनाउँदै जिम्मेवारी प्रदेश र स्थानीय तहमा पन्छाउन खोजेको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएको थियो। राहत संकलन भएको छ तर सम्बन्धित ठाउँमा पुगेन। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा जनताले राहत पाउन नसकेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा भाग लिएर फर्केपछि उहाँले यस्तो कुरा बताउनु भएको हो। यता नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्थानीय तह र सरकारी संघ संस्थाहरूलाई मात्र राहत बाँड्न दिनुपर्छ भन्ने भनाई राख्नु भएको छ। त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्धार राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ़नुपर्ने बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। 3 तहका सरकारबीच समन्वय अभाव, गोदाम र ब्यारेकमा थुप्रियो राहत, पर्खाईमा पीड़ित शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: रसुवाको बाढ़ीले आफन्त गुमाएका परिवारका लागि काठमाडौँको टिचिङ अस्पताल आशा र पीड़ाको संगम बनेको छ। कोही पहिचान नभएका सबका तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका छन् त कोही बेपत्ताको पोस्टर टाँसिरहेका छन्। त्यही भीड़मा छन् गौरवका काका विष्णु दयाल पटेल, जसको हातमा भतिजले पठाएको अन्तिम म्यासेज अझै सुरक्षित छ। महाराजगंज स्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो। झ्यालको आड लिएर उभिएका करिब 7-8 वर्षका बालक कहिले पोस्टर समाउथे कहिले भित्तामा टाँसिन सजिलो होस् भनेर हातले थिच्दै उनी बाढ़ीमा बेपत्ता भएका आफन्त खोज्न अस्पताल पुगेका थिए। पोस्टर टाँसिसकेपछि पनि उनी रोकिएनन्। अरूले ल्याएका पोस्टर पनि टाँस्न सघाए। त्यो दृश्य टिचिङ अस्पताल पुगेका धेरैको मनमा कटक्क खाने दृश्य थियो। सार्वजनिक विदाको दिन भएकाले अस्पतालको ओपीडी बन्द थियो, तर अस्पताल परिसरमा मानिसको भीड़ थियो। उनीहरू उपचारका लागि होइन बाढ़ीले छुटाएका आफन्तको खोजीमा आएका थिए। कसैको काख रित्तिएको थियो, कसैको सिन्दूर हराएको थियो, कसैले बुढेसकालको सहारा गुमाएका थिए। साना बालबालिकादेखि वृद्ध वृद्धासम्म अस्पतालका भित्तामा टाँसिएका तस्विर नियालिरहेका थिए। कसैको नजर परिचित अनुहार खोज्दै थियो भने कसैले बेपत्ता आफन्तको पोस्टर भित्तामा टाँसिरहेका थिए। बाढ़ीमा परेर घाइते भएकाहरूको अस्पतालभित्र उपचार भइरहेको थियो। बाढ़ीमा ज्यान गुमाएकाहरूका शव शवगृहमा राखिएका थिए। तीमध्ये पहिचान हुन नसकेका शवको तस्विर अस्पतालले तयार पारेर भित्तामा टाँसेको थियो। आफन्तहरू ती तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका थिए। त्यही भीड़मा थिए रौतहटको वृन्दावन दुईका विष्णु दयाल पटेल र उनका भाइहरू। उनी आफ्ना 28 वर्षीय भतिज गौरव कुमार राउतको खोजीमा पुगेका थिए। गौरव 10 भदौमा रसोवामा आएको बाढ़ीपछि बेपत्ता छन्। उनी अप्पर त्रिशुली 216 जलविद्युत आयोजनामा सर्वे इन्स्पेक्टरका रूपमा कार्यरत थिए। अस्पतालको एउटा कुनामा बसेर काका पटेल कहिले मोबाइल हेर्थे त कहिले भित्तामा टाँसिएको गौरवको पोस्टर हेर्थे। आँखामा आँसु टिल्पिलाइरहेको थियो। मोबाइलमा गौरवले व्हाट्सएप मार्फत पठाएको म्यासेज सुरक्षित थियो। पटक पटक मोबाइल हेरे पनि त्यसपछि अर्को म्यासेज आएको छैन। त्यो म्यासेजले गौरवको परिवारसँगको अन्तिम सम्पर्क भनेको छ। गौरवलाई बाढ़ी आउँदैछ भन्ने सूचनाहरू भन्दा पहिले नै थाहा हुन्थ्यो। उनको काम नै आयोजना स्थलमा जोखिमको सूचना दिनुपर्ने थियो। बाढ़ीको खतरा देखिएपछि उनले साइरन बजाएर सबैलाई सचेत गराउँथे। आफ्ना मार्फतका कर्मचारी र कामदारलाई व्हाट्सएप मार्फत सूचना पठाउँथे। भोटेकोसीमा 10 गते बिहान बाढ़ी आउन लागेको सूचना गौरवले पनि पहिले नै पाएका थिए। उनले अप्पर त्रिशुलीका कर्मचारी र कामदारलाई जानकारी गराए। कार्यालयमा प्रत्यक्ष पुगेर र व्हाट्सएप मार्फत पनि सचेत गराएका थिए। यसरी बाढ़ी आउँदा गौरवले आयोजना स्थलमा खतराको साइरन बजाएका थिए। उनका कार्यालयका साथीहरूले परिवारलाई बताए अनुसार उनी सुतिरहेका कामदारलाई उठाउन कोठा कोठामा पुगेका थिए। बाढ़ी आएको केही सेकेण्डमै पहाड़को भित्तामा भएको लहरा समातेर उनका केही सहकर्मी बाँच्न सफल भए, तर अरूलाई बचाउन दौड़िएका गौरव भने त्यसपछि सम्पर्क विहीन छन्। त्यही कुराले काका पटेलको मनमा एउटा आशा अझै बाँकी छ। भतिजलाई पहिले नै बाढ़ी आएको जानकारी थियो, त्यसैले उनी जोगिनु पर्ने हो। उनले भनेका छन् कतै जंगलमा खाइते अवस्थामा पुग्छन् कि उनले प्रश्न गरेका छन्। आशा र डरबीच अस्पताल पुगेका पटेलले पहिचान नभएका शवका तस्विर पनि हेरे। एक दुईवटा होइन सयौं तस्विर हेरेका छन्। हरेक अनुहारमा उनी गौरव खोजिरहेका थिए, तर अहिलेसम्म कुनै शवलाई भतिज भनेर पहिचान गर्न सकेका छैनन्। अन्तिम म्यासेजपछि मौन छ मोबाइल, टिचिङको भित्तामा खोजिँदै आफन्त शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टमा कोषमा सहायताको थुप्रो पीड़ित भने भोकभोकै शीर्षकमा खबर छापिएको छ। भोटेकोशी बाढ़ी पीड़ितको राहतका लागि सरकारी कोषमा 3,24,92,00,000 रूपियाँ संकलन भएको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब भन्दा बढ़ी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकेको छैन, जबकि बाढ़ी पीड़ितहरू राहत नपाएको भन्दै भोकभोकै बस्नु परिरहेको व्यथा सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटको भरमा उद्धार कार्यमा रात दिन खटिरहेका छन्। सड़क मार्ग अवरूद्ध हुँदा राहत वितरण हुन सकेको छैन। अक्सिजन दिन नपाउँदा दुईजना घाइतेको ज्यान गुमाउन बाध्य भए। अझै नदीका किनारमा लासहरू थुप्रिएका छन्। हामीले निरन्तर प्रशासनसँग आवाज उठाइरहेका छौं। कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले भन्नुभएको छ, उता आमा सोदिङमो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ, राहतका लागि तत्काल बिस्कुट र चाउचाउ बाँडिरहेका छौं। सड़क सञ्जाल त परको कुरा, मान्छे हिँड्ने सामान्य बाटो पनि छैन। खोलाले बगाएर ल्याएका शवहरू यत्र तत्र फैलिएका छन्, जुन गन्हाएर गाउँ नै दुर्गन्धित भएको छ। बेलकोटगढ़ी नगरपालिका नुवाकोटका उपमेयर शिवप्रसाद दाहाल भन्नुहुन्छ, स्थानीय सरकारले आफ्नो स्रोतले भ्याएसम्म काम गरिरहेको छ।